छ। बाढ़ीबाट 41 वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको र आवश्यक स्थानमा बेलीब्रिज जडान गर्ने तयारी अघि बढ़ाएको छ। भारत र चीन सरकारले समेत आवश्यक बेलीब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ। क्षतिग्रस्त सड़क तथा पुलको पुननिर्माण गरी यातायात सञ्चालनलाई प्राथमिकतामा राखेर काम भइरहेको मन्त्रालयले जनाएको छ। रसुवा स्थित भोटेकोशीमा थप बाढ़ीको जोखिम देखिएको भन्दै सरकारले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले हिजो सार्वजनिक गरेको विशेष सूचनामा चीनबाट प्राप्त पछिल्लो जानकारी अनुसार भू उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषणबाट बुधबारको बाढ़ीको उद्गम स्थल नदी थुनिएर ठूलो ताल बनेकोले भोटेकोशी नदीमा पुनः बाढ़ी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी उद्धारकर्मी र सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। बाढ़ीले वितण्ड मचाएको भोटेकोशीको शिरमा खोला थुनिएर 20 लाख घनमिटर पानीको तलाव बनेको चीनको जलस्रोत मन्त्रालयले जानकारी पठाएको जनाएको छ। तालबाट पानी ओभरफ्लो भएर बग्न थाले पनि सो ताल पुनः फुट्न सक्ने उच्च जोखिम रहेको मन्त्रालयले जनाएको छ। यो ठाउँ नेपाल चीन सीमा नजिकैको केरूङ काउन्टी स्थित छोचेन खोला र पुरेपो छाङपो नदीको उद्गम स्थलमा पर्छ, जुन रसुवागढ़ी नाकाबाट करिब 2.5 किलोमिटर माथि पर्दछ। यसैबीच प्राकृतिक विपत्तिका कारण रसुवाको गोसाईकुण्ड क्षेत्रमा रोकिएका तीर्थयात्री तथा पर्यटकलाई सुरक्षित रूपमा काठमाडौँ फर्कनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सरकारले आग्रह गरेको छ। रसुवाको धुन्चेतर्फको नियमित पदमार्ग अहिले जोखिमपूर्ण र विपद प्रभावित क्षेत्रमा पर्ने भएकाले सुरक्षित मार्गका रूपमा नुवाकोटको समुद्र टार रूटलाई प्राथमिकता दिन सरकारले सुझाव दिएको छ। गोसाईकुण्डबाट काठमाडौँ फर्कन चाहनेहरूले सूर्यकुण्ड पास हुँदै हाइक्याम फेरी तालु र सिसिपु हुँदै घ्याङफेदी र समुद्रटारको बाटो प्रयोग गर्न सक्नेछन्। अहिलेका लागि यो मार्ग तुलनात्मक रूपमा सुरक्षित रहेको सरकारले जनाएको छ। सरकारले रसुवाको भोटेकोशी बाढ़ी पीड़ितको राहत तथा पुनस्थापनाका लागि संघीय निजामती कर्मचारीको 2 देखि 10 दिनसम्मको तलब कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 36 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ। नुवाकोटको बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किनु भए लगत्तै प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारमा मुख्य सचिव सहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपतकालीन बैठक डाकेपछि यस्तो निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिन घाइतेहरूको निशुल्क तथा प्रभावकारी उपचार गर्न र विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्याउन निर्देशन दिनुभएको छ। विशेष गरी विस्थापितहरूका लागि निर्माण गरिएका राहत क्याम्पहरू पूर्ण रूपमा व्यवस्थित र सफा हुनुपर्ने, व्यक्तिगत गोपनीयताको पालना सुनिश्चित गरिनुपर्ने तथा महिला बाल बालिका र वृद्धवृद्धलाई विशेष सुरक्षा र सम्मानका साथ राख्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ। कर्मचारीहरूको भदौ महिनाको तलबबाट श्रेणीविहीन कर्मचारीको 2 दिन राजपत्र अनंकित कर्मचारी

खटाइने व्यवस्था मिलाइएको छ। साथै विपदको अवस्थालाई ध्यानमा राखी अत्यावश्यक काम बाहेक कर्मचारीहरूको काज खटाउन र विदा स्वीकृत गर्न रोक लगाएको छ। यसै गरी बारीका कारण क्षतिग्रस्त भएका सड़क, पक्की पुल, विद्युत, खानेपानी र दूरसंचार लगायतका अत्यावश्यक पूर्वाधार तथा सार्वजनिक सेवाहरू तत्काल पुनः संचालन गर्न सम्बन्धित मन्त्रालय र निकायहरूलाई युद्ध स्तरमा काम अघि बढ़ाउन निर्देशन दिएको छ। भोटेकोशीको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यका लागि सरकारले 13,295 जना सुरक्षाकर्मी परिचालन गरेको छ। गृह प्रशासनका अनुसार बाढ़ीग्रस्त क्षेत्रमा उद्धार कार्यलाई तीव्र र प्रभावकारी बनाउन नेपाल प्रहरीका 7,250 जना, नेपाली सेनाका 4,200 र सशस्त्र प्रहरी बल नेपालका 1,845 जना सुरक्षाकर्मी फिल्डमा खटिएका छन्। सड़क सञ्जाल विच्छेद भएका कारण सुरक्षाकर्मीहरूले पैदल र हवाई दुवै मार्गबाट संयुक्त अपरेशन चलाइरहेका छन्। स्थलगत पहुँच अत्यन्त कठिन भएका उच्च जोखिमयुक्त स्थानहरूबाट हवाई उद्धारलाई प्राथमिकता दिएको छ। नेपाली सेना निजी हवाई कम्पनीका हेलिकप्टरहरूले हालसम्म 69 पटक उडान भरेर बाढ़ीमा फँसेका 351 जना नागरिकलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्। प्रतिकूल भूगोल, भत्किएका सड़क र नदीको तीव्र बहावका बावजूद सुरक्षा निकायले खोज, उद्धार र राहत सामग्री वितरणलाई 24 घण्टा निरन्तरता दिइरहेका छन्। बाँकी जोखिमयुक्त क्षेत्रमा पनि थप जनशक्ति परिचालन गरी उद्धार कार्यलाई थप सशक्त बनाइएको छ। भोटेकोशीमा गत बुधबार बिहान आएको बाढ़ीको गति हालसम्मको तीव्र रहेको विज्ञहरूले बताएका छन्। बुधबार बिहान 8:40 समयमा रसुवाको टिमुरे बजार निमेषभरमै बगाएको बाढ़ीले नुवाकोट, धादिङ हुँदै चितवनसम्म वितण्ड मचाएको थियो। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलविद दिनाकर कायस्थका अनुसार तिब्बतबाट रसुवा आइपुग्दा बाढ़ीको गति यति तीव्र थियो कि छिनभरमै रसुवा गरी नाका ध्वस्त पार्यो। उहाँले भन्नुभयो रसुवागढ़ीबाट 13 किलोमिटर टाढा रहेको स्याप्रुवेशी जम्मा 15 मिनटमा बगायो। बुधबार रसुवाको टिम्बुरे र स्याप्रुवेशी बीचको बाढ़ीको गति झण्डै 15 किलोमिटर प्रति सेकेण्ड मापन गरिएको मौसम विज्ञान विभागका कार्यस्थलले बताउनु भएको छ, जबकि नदीमा बाढ़ीको गति 5 मिटर माथि हुनुलाई नै अत्यन्त खतरनाक मानिन्छ। नेपालमा यति तीव्र गतिको बहावको रेकर्ड छैन। विनाशकारी बाढ़ीले मैलुङ, सल्लेटार, शान्ति बजार, पैरेबेसी, साल्टी बस्ती, सोले, त्रिशुली, बट्टार लगायतका नदी किनारका बस्ती बगाएर डुबायो। नुवाकोट हुँदै त्रिशुली नदीमा मिसिएको बाढ़ीले तुप्चे, ढुंगे, त्रिशुली बजार, देवीघाट क्षेत्रसम्म ठूलो क्षति गरेको छ। जस अनुसार स्याप्रुवेशीबाट 31 किलोमिटर दूरीमा रहेको बेत्रावती पुग्न बाढ़ीलाई मात्र 40 मिनट लागेको छ। बेत्रावतीबाट 47 किलोमिटर दूरीमा रहेको धादिङ फुर्के खोला पुगेपछि मात्र बाढ़ीको गति कम भएको उहाँको भनाई छ। उहाँका अनुसार बुधबार बिहान 8:40 रसुवाको टिमुरे बजार बगाएको बाढ़ीले 3 घण्टामै 4 जिल्लाका नदी तटीय बत्ती उजाड बनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको हिजोको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। यसअघि कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको 15 महाधिवेशन रोक्न अन्तरिम आदेश माग गर्दै पूरक निवेदन दिनुभएको थियो। सिभिल सहकारीका संचालक इच्छाराम तामाङ सहित 17 जना सहकारी ठगी मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृत बहादुर बोहराको इजलासले ठगी सम्बन्धी कसुरमा तामाङलाई दोषी ठहर गरेको हो। यससँगै अदालतले सजाय निर्धारणका लागि भदौ 25 गतेलाई पेशी तोकेको छ। भोटेकोशीको बाढ़ीले बगाएर नारायणी नदीमा पुर्याएका महिलाको शवबाट सुनको मुद्रा निकाल्ने 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। नदी किनारमा तैरिएको शवबाट सुनको मुद्रा निकाल्दै गरेको श्रव्य दृश्य सामग्री सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 1 का 25 वर्षीय मदन गुरूङ र सुनसरीको साँदा बेला नगरपालिका 5 का 38 वर्षीय उमेश चौधरी पक्राउ परेका

0: हुन्। प्रहरले उनीहरूलाई भरतपुर महानगरपालिका एक पोखरा बस पार्क नजिकबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याएको प्रहरी प्रमुख पौडेलले जानकारी दिनुभयो। साझा खबरमा अब विदेशको खबर। संयुक्त अरब इमिरेट्स यूएईले नेपालमा आएको विनाशकारी बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकका लागि एक करोड़ अमेरिकी डलर बराबरको आपतकालीन मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। खबरमा अब खेलकुदको खबर। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी सिरिज अन्तर्गत हिजो भएको खेलमा नेपाल ए हैदराबाद किङ्स मेन एकाडेमीसँग 31 रनले पराजित भएको छ। हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। भोटेपोसीको बाढ़ीमा परेर मृत्यु हुने को संख्या 389 जना पुग्यो। सिन्धुपाल्चोकका 224 जना सम्पर्क विहीन। भोटेकोशीको शिरमा खोला थुनेर बन्यो ठूलो ताल, पुनः बाढ़ीको सम्भावना। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा 13,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन। भोटेकोशीमा गत बुधबारको बाढ़ीको गति हालसम्मकै तीव्र, प्रति घण्टा 55 किलोमिटर। कांग्रेसको घोषित महाधिवेशन रोक्न सर्वोच्चद्वारा अस्वीकार। र अस्ट्रेलियामा टप एण्ड टी ट्वेन्टी सिरिज जारी, हैदराबादसँग नेपाल ए पराजित। साझा खबर अहिलेलाई यति नै। अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म यमलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।
1: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै नीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल भदौ 12 गते शुक्रबार, अगस्त 28 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको पूर्णिमा तिथि, रक्षाबन्धन, जनै पूर्णिमा, क्वाटी खाने दिन अनि संस्कृत दिवस।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: रसुवा बाढ़ीपछि 977 जना अझै सम्पर्कविहीन, 389 को शव फेला। अझै बाढ़ी आउन सक्ने भएका कारण उच्च सावधानी अपनाउन बाढ़ी पूर्वानुमान शाखाको अनुरोध।
2: विपदमा सरकार सक्रिय, घटनास्थलमै पुगे प्रधानमन्त्री र मन्त्रीहरू। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन 27 करोड़ संकलन। राहत पुनर्स्थापनामा सहयोग गर्न 8 दलको अपील।
1: कांग्रेसको 15 महाधिवेशन अघि बढ़ाउने बाटो खुला। विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क। खाद्यान्न अभाव र कालो बजारी हुन नदिन सरकारी निकाय सक्रिय।
2: गाजामा जारी युद्धविराम नाजुक बनेको भन्दै संयुक्त राष्ट्र संघद्वारा चिन्ता व्यक्त। इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नभएको अमेरिकाको दावी। सहमतिका लागि मध्यस्थकर्ता भइरहेको पाकिस्तानको भनाई।
1: र एसएससी प्रिमियर कपको तयारी अन्तर्गत नेपालद्वारा मलेसिया पराजित। टप एण्ड टी ट्वेन्टी सिरिजमा नेपाल सेमी फाइनल होटबाटै बाहिरियो। ताप्लेजुङ गोल्ड कप आजबाट विजेताले 7 लाख भन्दा बढ़ी पुरस्कार पाउने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा, रसुवा बाढ़ीपछि विभिन्न सरोकारवाला निकायबाट कोषमा रकम जम्मा गर्ने क्रम शुरू भएको प्रसंग।
2: राष्ट्रिय विपत्तिमा निजी क्षेत्रले सरकारलाई खुलेर सहयोग गरेको छ। नेपाल चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि उद्धार, राहत र पुनर्स्थापनाका लागि निजी क्षेत्रले सरकारको एकद्वार प्रणाली मार्फत सहयोग गर्न थालेको हो। विपत्को घड़ीमा विभिन्न व्यावसायिक समूह, बैंक तथा वित्तीय संस्था र निजी कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोड़ौं रूपियाँ सहयोगको घोषणा तथा जम्मा गर्न थालेका छन्। हिजोसम्म सार्वजनिक भएका विवरण अनुसार निजी क्षेत्रबाट मात्र 20 करोड़ रूपियाँ हाराहारीमा नगद सहयोगको घोषणा तथा प्रतिबद्धता देखिएको छ। यसमध्ये केही रकम कोषमा जम्मा भइसकेको छ भने केही घोषणा गरिएका रकम हस्तान्तरणको प्रक्रियामा छ। सरकारले विपदका लागि प्राप्त हुने आर्थिक सहयोगलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत परिचालन गर्ने र निजी तथा संस्थागत क्षेत्रबाट प्राप्त सहयोग अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले एकद्वार प्रणाली मार्फत बुझ्ने व्यवस्था गरेको छ। हिजोदेखि अर्थमन्त्री वाग्लेले निजी क्षेत्रबाट प्राप्त सहयोग ग्रहण गर्न थाल्नु भएको छ। कुमारी बैंकले हिजो नै 3 करोड़ रूपियाँको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिसकेको छ। यसबाहेक ठूलो संख्यामा विभिन्न संघ संस्था र कम्पनी र व्यक्तिले सहयोगको घोषणा समेत गरेका छन्। हालसम्म बीआईटी र नेपाल स्थित आधिकारिक वितरक साइमेक्स एक प्रणालीले 7 करोड़ रूपियाँ प्रधानमन्त्री दैवीय प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका छन् भने रकम उद्धार उपचार तत्कालीन राहत पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा प्रयोग गर्ने गरी सरकारको आधिकारिक संयन्त्र मार्फत परिचालन गर्ने समेत जानकारी गराइएको छ।
1: यसैबीच भोटेकोशी र तल्लो तटीय क्षेत्रमा बाढ़ीबाट भएको क्षतिको खोज उद्धार राहत तथा पूर्वाधार पुनः संचालनका लागि सरकारले राष्ट्र सेवा कर्मचारीको मासिक तलब कटौती गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो बसेको सचिव स्तरीय बैठकले यस्तो निर्णय गरेको हो। बैठकले कर्मचारीको तह अनुसार 2-3 दिनदेखि 10 दिनसम्म तलब काट्ने निर्णय गरेको छ, जस अनुसार सबैभन्दा धेरै राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीको मासिक तलब कटौती गरिनेछ। यस श्रेणीका कर्मचारीको 10 दिन बराबरको तलब कटौती गरी कोषमा जम्मा गर्ने निर्णय भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। राजपत्रांकित तृतीय र द्वितीय वा स्वसरहका कर्मचारीको 7 दिन, राजपत्र अनंकित वा स्वसरहका कर्मचारीबाट 5 दिन तथा श्रेणीविहीन कर्मचारीबाट 2 दिनको तलब कटौती गर्ने निर्णय गरिएको छ। उक्त तलब कर्मचारीको भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा कट्टा गरिनेछ। सबै तहका कर्मचारीको तलब कटौती गर्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 करोड़ रूपियाँ जम्मा हुने बताइएको छ। उक्त रकम अर्थ मन्त्रालय र महालेखा नियन्त्रणको कार्यालय मार्फत कोषको खातामा जम्मा गर्ने व्यवस्था मिलाइनेछ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 महिनाको पारिश्रमिक प्रदान गर्ने घोषणा गर्नुभएको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण जनधनको ठूलो क्षति भएकोले विपद पीड़ित नागरिकको उद्धार खोज र राहत कार्यमा सहयोगार्थ 1 महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा हिजो जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको राहत तथा उद्धार कार्यका लागि आवश्यक स्रोत व्यवस्थापनलाई अर्थ मन्त्रालयले तीव्रता दिइरहेको छ। खास गरी राहत तथा उद्धारका लागि स्रोत अभाव हुन नदिने गरी काम गरिरहेको अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले बताउनु भएको छ।
2: बाढ़ी पीड़ितलाई सहयोग गर्ने नाममा ठगी हुने क्रम बढ़ेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले समेत सचेत गराएको छ। ब्यूरोले फर्जी राहत कोष, नक्कली क्यूआर कोड तथा व्यक्तिगत बैंक खाता वा ई वालेटमा रकम माग्ने गतिविधिबाट सावधान रहन आग्रह गरेको सीआईएमसँग कुरा गर्दै ब्यूरोका प्रवक्ता दिलीप गिरीले बताउनुभयो।
1: रसुवाको भोटेकोशी बाढ़ीमा परि हालसम्म 389 जनाको शव फेला परेको छ भने 977 जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणले जिल्ला प्रशासन कार्यालय, जिल्ला तथा राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रबाट प्राप्त विवरणका आधारमा सार्वजनिक गरेको स्थिति प्रतिवेदन अनुसार बाढ़ीबाट 73 जना घाइते छन्। सम्पर्कविहीन मध्ये नेपाल प्रहरीका 28, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बलका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4 तथा रसुवाका 161 र मकवानपुरका 66 जना रहेका छन्। नुवाकोटबाट 1 जना सम्पर्कविहीन रहेको पनि विवरणमा उल्लेख छ। सम्पर्कविहीन विदेशी नागरिकको संख्या 517 छ। नेपाल भ्रमणमा आएका वा विदेशमा बस्ने नेपाली नागरिक मध्ये 127 जना पनि सम्पर्कविहीन रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाढ़ीपछि उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी

0: भारतका प्रमुखले सीआईएनसँग बताउनुभयो।
1: चीन सरकारको तर्फबाट हाम्रो परराष्ट्र मन्त्रालय हुँदै एउटा सूचना आयो र त्यो सूचनामा जुन हिजोको घटना थियो त्यो घटना भएको स्थानमा सानो ताल अझै पनि बाँकी छ, त्यो भरिएर खोलिराखेको अवस्था चाहिँ छ। त्यो अब अस्थिर अवस्थामा भएको कारणले त्यो जुन कुनै बेला पनि फुट्न सक्छ, त्यस कारणले सतर्क रहनु जरुरी छ भन्ने सूचना आयो। त्यो जोखिमपूर्ण ताल चाहिँ हो तर त्यसमा जुन पानीको आयतन छ त्यो हिजो आएको बाढी भन्दा धेरै कम चाहिँ हो। त्यति ठुलो बाढी चाहिँ आउँदैन त्यो फुटिहाल्यो भने पनि, तर पनि अब त्यसले केही न केही बाढीको रूप धारण गर्ने भएको कारणले अर्को सूचना जारी नहुँदासम्म भनेका छौँ हामी त्यो तालको थप वस्तुस्थिति बुझ्छौँ।
0: उक्त तालको प्राकृतिक बाँध फुटेमा पुनः ठूलो बाढ़ी आउन सक्ने बताउँदै हुनुहुन्थ्यो बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुली। बाढ़ी पूर्वानुमान शाखाले थप सतर्कता अपनाउन पनि भनेको छ। प्रभावित परिवारका लागि ठूलो परिमाणमा राहत सामग्री आवश्यक रहेको पनि विपद व्यवस्थापन प्राधिकरणको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रभावितका लागि 8692 टेन्ट, त्यही संख्यामा त्रिपाल, 39114 कम्बल तथा सुत्ने सामग्री, खाना पकाउने सामग्री, स्वच्छता सामग्री र खाद्यान्न आवश्यक रहेको उल्लेख गरिएको छ। आपतकालीन यातायातका लागि 50 देखि 60 मिटर लम्बाईका 30 बेली ब्रिज आवश्यक रहेको पनि प्रतिवेदनले जनाएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदको बेलामा नागरिक तहबाट हुने गल्ती
3: प्रकोप पर्यटन नगरौं, त्यहाँ हेर्न जाने भीड़ गर्दै नगर्नुहोस् कि काम गरिरहेको मान्छेलाई त्यतिकै प्रेसर हुन्छ, उहाँहरू आफै नै भिडियो खिच्ने यो गर्ने त्यो गर्ने गर्दाखेरि के हुन्छ उहाँहरूलाई चाहिँ अब एउटा डिस्टर्ब हुन जान्छ कि।
0: राहत पुनस्थापनामा सहयोग गर्न 8 दलको अपील, कांग्रेसको 15 महाधिवेशन अघि बढ़ाउने बाटो खुला, विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
5: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
6: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कारोबारको पहिलो पृष्ठमा एक वर्षमा निजी क्षेत्रले 4 खर्ब पनि लगेन ऋण शीर्षकमा परिवर्तन देवकोटाले लेखेको खबर छ। राजनैतिक संक्रमणका कारण निजी क्षेत्रको मनोबल एक

0: एकदमै गिरेको तथ्याङ्कले देखाएको छ। उनीहरूले कर्जा उठाउन सकेका छैनन्। गत आर्थिक वर्षमा निजी क्षेत्रमा 3.59 अर्ब रूपियाँ मात्रै कर्जा विस्तार भएको छ, जुन कुल कर्जाको 6% भन्दा केही बढ़ी हो। 2083 असारसम्म कुल कर्जा 58.57 अर्ब रूपियाँ प्रभाव भएकोमा गत आर्थिक वर्षमा 6.5% मात्रै कर्जा विस्तार हुन सकेको हो। त्यस्तै भित्रपृष्ठमा रसुवा बाढ़ीका कारण हराइरहेका व्यक्तिहरू र संख्याको बारेमा खबर प्रकाशित छ। रसुवा बाढ़ीपछि कर्णालीका 216 जना सम्पर्कविहीन छन् भने 31 जना सम्पर्कमा आएका छन्। यसलाई हेमन्त केसीले सुर्खेतबाट खबर लेख्नु भएको छ। त्यस्तै रोल्पाका 24 जना सम्पर्कविहीन भएका छन्। त्यस्तै बाराका 15 जना सम्पर्कविहीन भएको खबर प्रकाशित छ भने सुदूरपश्चिमका 95 जना बेपत्ता भएको, 95 बेपत्ता र प्रहरीको सम्पर्कमा परिवार पुगेको खबर छ। त्यस्तै कास्कीका 14 जना सम्पर्कविहीन रहेकोमा, पोखरामा 9 व्यवहारिसे सब व्यवस्थापन गरिएको दिनानाथ बरालले पोखराबाट खबर लेख्नु भएको छ।
1: अर्को खबर कान्तिपुर दैनिकको भित्री पन्नामा छापिएको छ। राजनैतिक दलहरू यो दैवी प्रकोपको समयमा एक ठाउँमा उभिएका छन्। विपद व्यवस्थापनका लागि सरकारले स्रोत जुटाउँदै गरेको बारेमा पनि खबर छापिएको छ भने राहत पुनस्थापना र पुनर्निर्माणमा सहयोग गर्न 8 दलको अपील बारेको खबर पनि छापिएको छ। 8 राजनैतिक दलले बाढ़ी प्रभावित क्षेत्रमा राहत पुनस्थापना र पुनर्निर्माणका लागि मानवीय प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन विश्व समुदायसँग अपील गरेका छन्। संसदभित्र र बाहिर रहेका राजनैतिक दलले हिजो सर्वदलीय बैठक गरेर संयुक्त राष्ट्रसंघ, बहुपक्षीय विकास साझेदार, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, मित्र राष्ट्र तथा अन्य दात्री समुदायहरूलाई पनि सहयोगका लागि अपील गरेका हुन्। अनि अर्को खबर आश र त्रासमा आफन्त खोज्दै शीर्षकमा विमल खतिवडा र अर्जुन पौडेलले नुवाकोटबाट अनि सुदीप कैनीले काठमाण्डुबाट लेख्नु भएको खबर पनि छापिएको छ। बाढ़ी पीड़ितका लागि कहाँ र कसरी सहयोग गर्ने भन्ने विषयमा पनि छुट्टा छुट्टै सामग्रीहरू छापिएका छन्। गोर्खापत्र दैनिकमा जीवित छौ ठूलो सौभाग्य शीर्षकमा ईश्वर चन्द्र झाले देवीघाट नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ। जोखिम कायमै सतर्कता आवश्यक शीर्षकमा चाँदनी हमालले लेख्नु भएको छ भने उद्धार तथा राहत चलिरहेको बारेमा मित्र भण्डारीले लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा कर्मचारीको तलब सम्बन्धी उद्धार कोषमा जम्मा गर्ने बारेको खबर पनि छापिएको छ भने खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सचेत शीर्षकमा सीता शर्माले लेख्नु भएको छ। सरकारले बाढ़ी प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्न सबै उद्योग र व्यावसायिक प्रतिष्ठानलाई आग्रह गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय विपदको समस्या समयमा हुन सक्ने आवश्यक खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सबै व्यावसायिक प्रतिष्ठानलाई सचेत गराएको हो। खाद्य कम्पनीले राहत पठाउन थालेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाढ़ी प्रभावित क्षेत्रका नागरिकको तत्कालको राहतका लागि अत्यावश्यक खाद्य वस्तु हिजो पठाएको जानकारी गराएको छ। कृत्रिम अभाव गर्नेलाई कड़ा कार्यवाही गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चेतावनी पनि दिएको छ। नयाँ पत्रिका दैनिकमा लेन्दे खोलाको बहाव रोकिएर बन्यो 11 हेक्टरको ताल, भटेकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह शीर्षकमा एम बमले लेख्नु भएको खबर छापिएको छ। मानसरोवर जाने यात्रु बोकेका मात्रै 40 वटा गाड़ी बेपत्ता शीर्षकमा अर्को खबर छ। बुधबार बिहान तिब्बतबाट रसुवा प्रवेश गरेको विनाशकारी बाढ़ीमा परेर 400 भन्दा बढ़ी यात्रुहरू सवारी साधन बेपत्ता भएको प्रारम्भिक अनुमानमा उल्लेख गरिएको छ। नयाँ पत्रिका कर्मी थामी सम्पर्कविहीन शीर्षकमा अर्को खबर छ। रसुवा गएका नयाँ पत्रिका कर्मी टेकराज थामी सम्पर्कविहीन हुनुभएको हो। बुधबार बिहान भटेकोशी नदीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएका उहाँको नेपाल र चीन दुवैतर्फ खोजी चलिरहेको उल्लेख गरिएको छ। बाढ़ीले पूरिएका हजारौं सपनाको दस्तावेज शीर्षकमा अमूल थापाले लेख्नु भएको विचार पनि नयाँ पत्रिका दैनिकमै छापिएको छ। भित्री पन्नामा सब व्यवस्थापनमै समस्या, अस्थायी सब गृह बनाइँदै शीर्षकमा शिवहरि नेपालले लेख्नु भएको खबर छापिएको छ। भटेकोशी र त्रिशुली नदीमा परेका 389 जनाको शव भेटिएको छ, तर अस्पतालहरूमा शव व्यवस्थापन नै जटिल बनेको छ। शव गृह अभाव भएपछि अस्थायी शव गृह बनाउने तयारीमा सरकार छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले साँझसम्ममा 389 शव भेटिएको र 30 शव नुवाकोट, चितवन, धादिङ, काठमाण्डौ, पोखरा लगायतका अस्पतालमा राखिएको बताउनुभयो। तर त्यहाँका शव गृहको क्षमता सीमित भएकाले अस्थायी शव गृह बनाउन लागि पनि उहाँले जानकारी दिनुभएको छ। र खड्काको मागमा सर्वोच्चले दिएन अन्तर्कालीन आदेश। कांग्रेसको 15 महाधिवेशन अघि बढ़ाउने बाटो खुला शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर पनि नयाँ पत्रिका दैनिकको भित्री पन्नामा छापिएको छ। विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क शीर्षकमा मिलन विश्वकर्मा लेख्नुहुन्छ। त्रिशुली फारीका नुवाकोट र धादिङका क्षेत्रमा पनि सड़क सञ्जाल बाहिर, विद्युतको पनि समस्या शीर्षकमा खबर छ। सरकारसँग 7 मात्रै डेलिभरी छन्, भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। प्रभावित क्षेत्रमा इन्धन आपूर्ति बढ़ाउँदै निगम शीर्षकमा अर्को खबर पनि छापिएको छ। तल्लो तटीय क्षेत्रका अस्पतालमा सब भरिभराउ, व्यवस्थापनमा चुनौती, यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले गाजामा जारी युद्धविराम नाजुक अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेको छ। राष्ट्रसंघले गाजामा आवश्यक सेवा तथा मानवीय सहायता तत्काल पुनर्स्थापना गर्न र वेस्ट ब्याङ्कमा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न पनि आग्रह गरेको हो। संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकलाई सम्बोधन गर्दै पश्चिम एशिया शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघका विशेष समन्वयकर्ताले गाजाका बासिन्दाले असहनीय अवस्था र अत्यधिक पीड़ा भोगी रहनु परेको समेत बताउनु भएको छ। अमेरिकी विदेश मन्त्रीले सहयोगी मुलुकहरूका विदेश मन्त्रीहरूलाई वाशिङटनले तत्काल इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नराखेको बताउनु भएको छ। त्यसको सट्टा अमेरिकाले इरानमाथि आर्थिक दबाव, नौसैनिक निगरानी तथा हर्मुज जलघाँटी हुँदै हुनेवे पेट्रोलियम आपूर्तिमा प्रभाव बढ़ाउने रणनीति अघि बढ़ाएको समेत बताउनु भएको हो। यसैबीच अमेरिकी इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानले बताएको छ। पाकिस्तानका सेना प्रमुखले तेहरान भ्रमण अमेरिका र इरान बीचको तनावमा मध्यस्थता गर्न इस्लामाबादले गरिरहेका निरन्तर प्रयासहरूको हिस्सा भएको समेत उल्लेख गरेको हो। पाकिस्तानमा चलिरहेको अमेरिकी इरान गतिरोध सम्बन्धी आफ्ना भातृ राष्ट्रहरूसँग मध्यपूर्व र खाड़ी संकट समाधान गर्न समन्वित र इमानदार कूटनीतिक प्रयास जारी राखेको समेत पाकिस्तानका संचार माध्यमले उल्लेख गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई पराजित गरेको छ। नेपालले 27 रनको जीत निकाल्दै लगातार दोस्रो अभ्यास खेल आफ्नो पक्षमा पारेको हो। अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजमा नेपालले तेस्रो हार बेहोरेसँगै सेमी फाइनल होडबाट बाहिरिएको छ। हिजो भएको खेलमा नेपाल किंग्समेनको टोलीसँग 31 रनले पराजित भएको हो। चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिता आजबाट शुरू हुँदैछ। फोङलिङ स्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा आजबाट शुरू हुने प्रतियोगिताको उद्घाटनमा आयोजक ताप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड फुटबल क्लब बीच प्रतिस्पर्धा हुँदैछ। 8 टीमको सहभागिता रहेको खेलमा विजेताले 7,02,083 र उपविजेताले नगद 3,52,083 रूपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
0: विपदमा उद्धार, खोज र राहत पहिलो प्राथमिकता, नागरिकको दायित्व कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: साझा खबरमा अब विपदको बेलामा नागरिकको लापरवाही रसुवामा बाढ़ी प्रभावितको उद्धारको काम चल्दै गर्दा नागरिक स्तरबाट असहयोगका विवरणहरू पनि सार्वजनिक भइरहेका छन्। साथै सुशीला श्रेष्ठले हिमबाड़ी विज्ञी श्रीकमल दुविदीसँग कुराकानी गर्नुभएको छ।
4: पूर्व सूचना आउनु अगाडि नै त्यो जमिन थर्केर आउने जुन छ नि त्यस्ता खालका चाहिँ उहरू घटना भइसकेका हुन्छन् अथवा संकेतहरू आइसकेका हुन्छन्।
5: बाढ़ी आउँदैछ अरे भनेर माथिबाट बाढ़ी आउँदैछ भनेर खबर प्राप्त भयो, अब त्यसपछि के गर्ने?
4: आफू सुरक्षितमा जाने, खोलै खोला भाग्ने होइन, माथिल्लो भागमा भाग्नुहोस् त्यो बाढ़ीले नभेट्टाउने ठाउँमा।
5: जस्तो पूर्व पश्चिम खोला बगिरहेछ भने उत्तर दक्षिणतिर
4: खोलाबाट टाढा, खोलाबाट टाढा माथिल्लो भागमा, माथिल्लो उसमा जाने, बाटै बाटो जाने पनि होइन। खोला बाटो माथि जान्छ भने ठिक छ होइन, तर बाटो तल जान्छ भने बाटै बाटो भागेर खोलालाई तपाईँले त्यो बाढीलाई जित्न सक्नुहुन्न, दौडे
5: जति छिटो कुद्नु
4: सक्नुहुन्न।
5: त्यसपछि के गर्ने? अब सुरक्षित ठाउँमा डाँडातिर गइयो, अब के गर्ने?
4: अब त्यहाँ चाहिँ आफ्नो चाहिँ अब भनौँ न सुरक्षित रूपमा कतै बस्न सक्ने अवस्था, अब आफ्नो केही क्षति भएको छैन भने बाढीको नजिकबाट बस्न, अब यसमा के छ भने ठूलो त्रासको कुरा पनि आउँछ, मान्छेहरू त्यही घरमा गएर बस्नु पनि सक्दैनन् कि। त्यो एकदमै मैले भुइँचालोको बेलामा मैले अनुभव गरेको छु कि एउटा मानसिक रूपमा मान्छेलाई असाध्य विचित्त बनाउँछ। हेर्नुहोस् यो
5: आफ्नो मान्छे गुमाएको छ, आफ्नो घर गुमाएको छ, होइन सबै गुमाएको छ
4: होइन, अब त्यो हिसाबमा एकदम यो मानसिक रूपमा पनि एउटा मान्छेहरूलाई चाहिँ काउन्सिलिङ पनि जरुरी हुन जान्छ कतिपय होइन, भन्दाखेरि त्यही ठाउँमा गएर बस्नलाई गाह्रो पनि हुन सक्छ कतिपय त्यही घरमा। अब आफ्नो खानपिनको व्यवस्था गर्नु पर्यो, सबभन्दा त अब यस्तो ज्यान बचिसकेपछि पहिला त प्यास लाग्ला, तपाईँसँग यहाँ बोल्दा बोल्दै मलाई यहाँ प्यास लागिसक्यो होइन, भनेपछि त त्यहाँ बस्ने मान्छेलाई त कति घण्टादेखि खाइरहनु भएको छ, खानु पाउनु भएको छैन, पानी प्यास लाग्ला, त्यसपछि भोक लाग्छ एकछिनपछि, त्यसपछि आराम गर्न मन लाग्ला होइन, अब आराम गर्नै जिउले माग्छ, त्यही कुरा प्राकृतिक हो, त्यही कुराहरू चाहिँ व्यवस्था गर्नुपर्छ।
5: अहिले अब सशस्त्र प्रहरी नेपाल प्रहरीहरू थुप्रैजना टोलीहरू चाहिँ खोज र उद्धारको लागि खटिनु भएको छ, उहाँहरूलाई कसरी सघाउन सकिन्छ?
4: अनावश्यक भिड नगर्ने मुख्य कुरा होइन, यो अब यो मलाई त अझ सबभन्दा टाउको दुखाइ नै यो टिकटक र उहाँहरूलाई सहज रूपमा काम गर्न दिनुहोस्, त्यो उद्धार त्यो त्यो जुन विपदग्रस्त ठाउँमा चाहिँ त्यहाँ म यसलाई चाहिँ टुरिज्म भन्छु कि, यो विपद यो प्रकोप पर्यटन, यो प्रकोप पर्यटन नगरौं, त्यहाँ हेर्न जाने भीड़ गर्ने भीड़ गरिदिँदै नगर्नुहोस् कि, काम गरिरहेको मान्छेलाई त्यतिकै प्रेसर हुन्छ, उहाँहरू आफै नै भिडियो खिच्ने यो गर्ने त्यो गर्ने गर्दाखेरि के हुन्छ उहाँहरूलाई चाहिँ अब एउटा चाहिँ डिस्टर्ब हुन जान्छ कि, काम गर्ने मान्छेलाई त्यो
5: अब यहाँ खोला यत्रो धेरै बगिरहेछ अनि यहाँनिर घरमा उभिएर गरिरहनु भएको छ नि, त यो घरे बगाइदियो भने यत्रोजनाको जिन्दगी,
4: मैले भने त्यो त्यो ठाउँ जुन छ त्यो ठाउँ सुरक्षित छ कि छैन भन्दाखेरि त अब हेर्नुहोस्, अब एउटा सिलिन्डर ग्यास भनेको कति पर्छ त 4,000 रुपियाँ पर्ला, भरिरहेछ भने 4,000 रुपियाँ पर्ला होइन, त्यो 4,000 रुपियाँको लागि ज्यान फाल्नु उचित हो कि होइन? हेर्नुहोस् होइन,
3: हिमबाड़ी विज्ञ श्री कमल दुवेदीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
6: रसुवा बाढ़ीपछि 977 जना अझै सम्पर्क विहीन, 389 सब फेला, अझै बाढ़ी आउन सक्ने भएका कारण उच्च सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान शाखाको अनुरोध।
3: विपदमा सरकार सक्रिय, घटनास्थलमै पुगे प्रधानमन्त्री र मन्त्रीहरू, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन 27 करोड़ संकलन, राहत पुनस्थापनामा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग 8 दलको अपील।
7: कांग्रेसको 15 महाधिवेशन अघि बढ़ाउने बाटो खुला, विपद र राष्ट्रिय सड़क सञ्जालसँग विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क, खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सरकारी निकाय सक्रिय।
3: गाजामा जारी युद्धविराम नाजुक बनेको भन्दै संयुक्त राष्ट्र संघद्वारा चिन्ता व्यक्त, इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नभएको अमेरिकाको दावी।
7: र एसएससी प्रिमियर कपको तयारी अन्तर्गत नेपालद्वारा मलेसिया पराजित, टप एण्ड टी20 सिरिजमा नेपाल सेमी फाइनल होटबाट बाहिरियो, ताप्लेजुङ गोल्ड कप आजबाट विजेताले 7 लाख बढ़ी पुरस्कार पाउने।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले फितकौली .com राजेश मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समय नेपाली क्रिकेटको खस्किदो अवस्था,
8: जसले नतिजा पनि राम्रो दिन सकिराखेको छैन, तर विश्वभरमा नेपालीलाई चिनाउने एउटा खेल मध्येमा नेपाली क्रिकेट पनि एउटा हो। त्यस विषयमा केही व्यक्तिहरूले पछिल्लो समयमा सामाजिक सञ्जालमा सुझावहरू आफ्नो विचारहरू पनि राख्दै आएका छन्। यहाँ एउटा खुल्ला मैदान जस्तो देखिन्छ, खुल्ला मैदानमा एकजना युवा थचक्कै बसेका छन् भुइँमा, एक्लै बरबराइरहेको जस्तो देखिन्छ, केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, क्रिकेटले नेपाललाई चिनाएको थियो, फेरि हिजो आज चाहिँ किन हरिबिजोग।
3: हस्तो प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिले लाली प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: नमस्कार. संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN-ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद CIN-ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी प्रसारण गर्छन्.

0: time check. It's 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउँ। दाइ, हाम्रो यो निरन्तर भजन संग्रहको अध्ययनमा चाहिँ एउटा कुरा बारम्बार आइरहेको छ। लेखकले लगभग प्रत्येक खण्डमा चाहिँ परमेश्वरको व्यवस्था, आज्ञा, विधि, आदेश, वचन र साक्षीहरूको उल्लेख गरेका छन्। यसले देखाउँछ कि परमेश्वरको वचन उनको जीवनको केन्द्र थियो।
2: हो नि त भाइ, आजको अध्ययनमा हामी यही कुरा थाहा गर्नेछौ। भजन 119 सिकाउँछ कि साँचो आनन्द परमेश्वरको वचन अनुसार जीवन बिताउँदा प्राप्त हुन्छ। परमेश्वरको वचन केवल पढ्ने पुस्तक होइन, यो हाम्रो जीवनलाई डोर्याउने मार्गदर्शक पनि हो। त्यसैले लेखकले परमेश्वरको वचनलाई आफ्नो आनन्द, सल्लाह, आशा र बलको स्रोतको रूपमा मानेका छन्।
1: हजुर, साँच्चै हो नि दाई। र अर्को कुरा भनेको, भजन संग्रह 119 हामीलाई एक आनन्दको कुरा बताउँछ। त्यो के हो भने परमेश्वरको वचन नै हाम्रो बल हो।
2: तपाईँले बडो आनन्दको कुरा बताउनु भयो भाइ। यो भजनले हामीलाई जसरी अन्धकारमा बत्तीले बाटो देखाउँछ, त्यसरी नै परमेश्वरको वचनले सत्य र असत्य छुट्याउन, सही निर्णय गर्न र उहाँको इच्छा अनुसार जीवन बिताउन मदद गर्छ। यो एक स्तुति प्रशंसाको भजनको रूपमा पनि हामीले आज देख्नेछौ।
1: त्यसो भए दाई, भजन संग्रह 119 हामीलाई परमेश्वरको वचनलाई जीवनको सर्वोच्च अधिकार मान्ने, त्यस अनुसार हिँड्न आह्वान चाहिँ गर्नेछ।
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई चुनौती दिन्छ कि परमेश्वरको वचन हाम्रो दैनिक जीवनको मार्गदर्शक बनेको छ। यदि हामी उहाँको वचनमा स्थिर रह्यौं भने उहाँले हामीलाई सत्यको बाटोमा डोर्याउनुहुनेछ। यही कुरालाई ध्यानमा राख्दै आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: आज हामी बाइबल अध्ययन भजन संग्रह 119 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ परमेश्वरको वचनको स्तुति प्रशंसा। अहिले हामी भजनमा साथै बाइबलमा सबभन्दा लामो अध्यायमा आएका छौं। यससँग 176 पदहरू छन्। यो परमेश्वरको वचनको स्तुति प्रशंसा हो। विश्वासीहरूको नातामा हामीले परमेश्वरको वचनमा जोड़ दिन आवश्यक छ। हाम्रा दिनहरूमा कार्यक्रमहरू, योजनाहरू, विधि विधान र धार्मिक रीति र चर्च क्रियाकलापहरूमा धेरै नै जोड़ र प्राथमिकता दिन्छन्। हाम्रो जोड़हरू मित्र परमेश्वरको वचनमा हुनुपर्छ, किनभने त्यही नै कुरामा उहाँले हामीलाई आशिष दिन प्रतिज्ञा गर्नुभएको छ। उहाँले कहिले पनि मलाई वा मेरो सेविकाईलाई वा कुनै अन्य सेविकाईलाई कहिले पनि आशिष दिने प्रतिज्ञा दिएको छैन, तर उहाँले आफ्नो वचनको आशिष दिनलाई प्रतिज्ञा गर्नुभएको छ। मित्र, यो भजनको मिलाएर राख्ने कुरा यानि प्रबन्ध एरेन्जमेन्ट अति नै चाखलाग्दो छ। यो अति नै होसियार साथ लेखिएको छ। मित्र, प्रत्येक 8 पदहरूमा हेब्रू वर्णमालाको अक्षरमा आरम्भ हुन्छ। हेब्रू वर्णमालामा 22 अक्षरहरू हुन्छन्। अर्को शब्दमा हेब्रू वर्णमालाको प्रत्येक अक्षरको लागि 8 पदहरू छन्। ती हेब्रू वर्णमाला शब्दहरू यस प्रकार छन्, अलेफ, बेत, गिमेल इत्यादि, जुनले हामीलाई यो भजनमा 176 पदहरू दिन्छ। त्यहाँ बाइबल विद्यार्थीहरू छन् जो विचार गर्दछन् कि संख्याहरू अति नै महत्वपूर्ण छ। म यस विषय पोइन्टको बारेमा अरू कुरा बताउन चाहन्न, तर यो कुरा चाखलाग्दो पाउँदछु कि 8 चाहिँ यो भजनमा कुञ्जी संख्या हो, किनभने हेब्रू वर्णमालाको प्रत्येक अक्षर अन्तर्गत 8 पदहरू छन्। शास्त्रमा आठ संख्या पुनरुत्थानको संख्याको देखिन्छ। आठौं दिनमा हाम्रा प्रभु मृत्युबाट पुनरुत्थान हुनुभयो। उहाँ सातौं दिन यानि विश्राम दिनमा मर्नुभयो अनि आठौं दिन हप्ताको पहिलो दिनमा पुनः ब्यौती उठ्नुभयो। धेरै मानिसहरू सोच्दछन् कि परमेश्वर इसरायलसँग व्यवहार गर्ने काम खत्तम गर्नुभयो, तर मित्र तिनीहरूसँग व्यवहार गर्ने काम पूरा गर्नुभएको छैन। पाउलले त्यो कुरा रोमी 11:15 स्पष्ट पारे, किनकि तिनीहरू पन्छिएकामा संसारको मिलाप हुन्छ भने त तिनीहरू स्वीकार भएकामा मरेकोबाट जिउन पाउन भन्दा अरू के होला। निश्चय नै परमेश्वर तिनीहरूसँग व्यवहार गर्ने काम खत्तम गर्नुभएको छैन, पूरा गर्नुभएको छैन। जसरी प्रभु येशु मृत्युबाट ब्यौती उठ्नुभयो, यी मानिसहरू हजार वर्षीय राज्य युगमा राष्ट्रको रूपमा पुनस्थापन गरिनेछन् अनि अति नै विशेष तरिकामा राष्ट्रलाई उद्धार गर्नुहुनेछ। ओ हजारौं मानिसहरू उद्धार पाउनलाई बाँकी नै छ। धेरै मानिसहरू अति नै हर्षित हुन्छन् जब तिनीहरू आज इसरायलको देशमा जान्छन्, यो सोच्दै कि तिनीहरू अगमबाड़ीको परिपूर्णताको देखिरहेका छन्, जबकि यो सत्य हो कि केही यहुदीहरू इसरायलको मुलुकमा फर्केर आइरहेका छन्। तर मित्र यो शास्त्रको पूर्णता होइन, किनभने तिनीहरू अविश्वासमा फर्किरहेका छन्, तिनीहरू परमेश्वर कहाँ फर्किरहेका छैनन्। मैले केही वर्ष पहिले इसरायलमा विभिन्न देशबाट फर्किआउने यहुदीहरूको बारेमा पढ़िरहेको थिएँ, जो इसरायलमा धर्मको पालनको कमी र नास्तिकवाद देखेर अचम्भित भएथे, छक्कै परेथे। यो सत्य हो कि यरूसलेममा तपाईँ र मेरो ठाउँहरूमा जस्तो परमेश्वर कहाँ मानिसहरू आइरहेका छैनन्। तर जब परमेश्वरले आफ्नो अगमवाणीको पूरा गर्नुहुन्छ, उहाँले यहुदीहरूलाई आफ्नो मुलुकमा ल्याउनुहुनेछ र यो राष्ट्रको पुनरुत्थान हुनेछ, यानि मृत्युबाट जीवन। अनि मित्र यदि तपाईँले मृत्युबाट जीवन पाउनुहुन्छ भने, यदि तपाईँले अनन्त जीवनको पाउनुहुन्छ भने, यो परमेश्वरको वचनद्वारा आउनेछ। पहिलो पत्रुस 1:23 भनिएको छ, परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा विनाशी होइन तर अविनाशी वीर्यबाट फेरि जन्मिएका हौ। हामी परमेश्वरको वचनद्वारा जन्मिएका छौ, जुनले ख्रीष्टको प्रकट गर्दछ। परमेश्वरको वचनले तपाईँका जीवन ल्याउनेछ, यसले तपाईँका छुटकारा ल्याउनेछ, यसले तपाईँका हर्ष ल्याउनेछ र यसले तपाईँका आशिष ल्याउनेछ। जब हामी यो भजनहरूको अध्ययन गर्दा म केही खास पदहरूको मात्र टिप्नेछु। हामी आलिप शब्दसँग आरम्भ गर्नेछौ जो

छ 119 अध्याय पद 9 जवान मानिसले आफ्नो चालचलन कसरी शुद्ध राख्न सक्ला? तपाईको वचनमा ध्यान दिएर नै हो आज हरेक जवान मानिसहरूले सिक्नुपर्ने कुरा परमेश्वरको वचन हो। परमेश्वरको वचनले नै तिनीहरूलाई पापबाट अलग राख्न सक्छ। 11 पदमा भनिएको छ, तपाईको विरूद्धमा पाप नगरौं भनेर तपाईको वचन मैले मेरो हृदयमा राखेको छु। धेरै मानिसहरू विश्वास गर्दछन् कि यो पदको अर्थ यो मात्र हो, शास्त्रहरूको कण्ठस्थ गर्नुपर्छ, मुखस्थ गर्नुपर्छ। म सोच्दछु कि शास्त्रहरूको परमेश्वरको वचनको मुखस्थ गर्नु, कण्ठस्थ गर्नु अति नै अद्भुत कुरा हो। अनि मैले अविश्वासीहरूले पनि स्वयं पदहरूको मुखस्थ गरेको, कण्ठ गरेको देखेको छु, सुनेको छु। अमित्र, जब भजनकारले लेखे तपाईको वचन मैले मेरो हृदयमा राखेको छु, मलाई लाग्छ उसको तात्पर्य हो म यसको आज्ञा पालन गर्छु। त्यो चाहिँ महत्वपूर्ण कुरा हो। धेरै पदहरूको मुखस्थ गर्नु, कण्ठ गर्नु अति नै अद्भुत सुन्दर कुरा हो। म यसको आलोचना गरिरहेको छुइन, यसको खिलाफमा म छुइन। म शास्त्रको मुखस्थ गर्ने काममा, कण्ठ गर्ने कामको पक्षमा छु। तर हामीले परमेश्वरको वचनको पालन गर्नुपर्छ, त्यो चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो। त्यो नै वचनकारको तात्पर्य हो जब उसले भने तपाईको वचन मैले मेरो हृदयमा राखेको छु। त्यसपछि हिब्रो वर्णमालाको गिमेल शब्द अन्तर्गत पर्ने पदहरूको देख्नेछौ। 18 पदमा भनिएको छ, मेरा आँखा खोलिदिनुहोस् र म तपाईको व्यवस्थाबाट उदयका कुरा देख्न सकूं। ओ कस्तो अभिलाषको प्रार्थना छ। यसपछि हिब्रू वर्णमालाको दोलत शब्द अन्तर्गत पर्ने पदहरू हेर्नेछौ। दालत खण्डमा हामी हेर्नेछौ पद 25 भनिएको छ, मेरो जीव धुलोमा टाँसिएको छ, तपाईको वचनले मलाई जीवित राख्नुहोस्। आज मनोवृत्ति वा स्थिति तलतिर खिचिनु हो। हरेक कुराले हामीलाई तलतिर खिच्दछ। टीभी, जुन परमेश्वरको निम्ति प्रयोग गर्न सकिने महान अद्भुत साधन हो, त्यसले हामीलाई तलतिर खिच्न भन्दा अरू केही गर्दैन। हरेक कुरा त्यसतिर लाग्दछ, झुकाउ हुँदछ। मेरो जीव धुलोमा टाँसिएको छ, हामी त्यस दिशामा गुरुत्व आकर्षण गरिन्दछौ। हामी खाली हाम्रो शरीर मात्र तलतिर भैतिर लड्दैन, हाम्रा आत्मा पनि संसारमा तलतिर खेचिन्छ। हामी कसरी यसमाथि विजय हुने भन्दा तपाईको वचनले मलाई जीवित पार्नुहोस्, उहाँको वचनले। त्यसकारण त मसँग यो हप्ताको 5 दिन आधी घण्टाको बाइबल अध्ययन कार्यक्रम छ, जो निरन्तर पूरा नेपाल, भारत र अन्य देशमा गइरहेको छ, जहाँ जहाँ हाम्रा नेपालीहरू बसोबास गरेका छन्। अनि यदि मानिसहरू निरन्तर यो बाइबल अध्ययन कार्यक्रममा बनिरहे, बसिरहे, यसले तिनीहरूलाई धेरै पापबाट अलग राख्नेछ। वचनले हामीलाई जीवित राख्दछ मित्र, र हामीलाई माथि उठाउँछ। त्यसपछि हामी हिब्रू वर्णमालाको अर्को शब्द हेत अन्तर्गत पर्ने पदहरूबाट देख्नेछौ। यो हेत खण्डमा हामी पढ्छौ पद 33 भनिएको छ, हे परमप्रभु, मलाई तपाईका नियमको मार्ग सिकाउनुहोस् र अन्त समय म त्यो पालन गर्नेछु। यसपछि हामी देख्नेछौ हिब्रू वर्णमालाको बाप शब्द अन्तर्गत पर्ने पदहरूको 41 पदमा भनिएको छ, हे परमप्रभु, तपाईका करुणा, तपाईले दिनुभएको उद्धार पनि म कहाँ आओस्। परमेश्वरको कृपा हामी कहाँ लगिएको छ र हामी कहाँ ल्याउने पाइप चाहिँ परमेश्वरको वचन हो। त्यसकारण भजनकार भन्छन् 47 पदमा, औ मैले प्रेम गरेको तपाईका आज्ञाहरूमा म आनन्दित हुनेछु। मित्र, के यसले तपाई परमेश्वरको वचन पढ्न आनन्द हर्ष दिन्छ? के तपाई बाइबलको प्रेम गर्नुहुन्छ? यदि तपाई परमेश्वरको वचनको प्रेम गर्नुहुन्न भने तपाई परमेश्वरसँग विन्ती प्रार्थना गर्नुहोस् कि यसको लागि तपाईलाई प्रेम दिइयोस्,

0: मैले सालौं पहिले त्यस्तो विन्ती गरे र गरिरहेको छु। मैले प्रार्थना गरे, प्रभु तपाईँको वचनको लागि मलाई प्रेम दिनुहोस्। म परमेश्वरको वचन अध्ययन गर्ने, पढ्ने, सुन्ने परिवारमा जन्मेको, हुर्केको, बढेको थिइन। वास्तवमा म त अनपढ, वचन कहिले नसुनेको अन्य जाति परिवारमा हुर्के बढेको थिएँ। र जब मैले प्रभुलाई पाएँ, पहिले त वचन पढ्न अध्ययन गर्न त्यति मन लाग्दैन थियो। त्यस समयमा मैले त्यसरी नै प्रार्थना गरे र त्यस वचन अध्ययनमा पढाइमा रुचि लिने बन्न निकै समय लाग्यो। तर जब मैले यसको स्वाद थाहा पाए, यो मेरो मुखमा र हृदयमा मभन्दा गुलियो मिठो भयो। अनि वचन हरेक मुखमा र हृदयमा त्यस किसिमको कुरा हो। त्यसपछि हिब्रू वर्णमालाको शब्द जाइन अन्तर्गतका पदहरू हेर्नेछौ। 49 पदमा भनिएको छ, तपाईँको दासको निम्ति आफ्नो वचन सम्झनुहोस्, जसमा तपाईँले मलाई आशा गर्ने तोल्याउनु भएको छ। अर्को शब्दमा तपाईँको प्रतिज्ञा मलाई पूरा गरिदिनुहोस्, जुनमाथि मलाई आशा गर्न तपाईँले लगाउनु भएको छ। त्यसपछि हिब्रू वर्णमाला हेत शब्द अन्तर्गत पर्ने पद हेर्नेछौ। 57 पदमा भनिएको छ, पद 57मा, परम प्रभु मेरा भाग हुनुहुन्छ, तपाईँका वचनहरू पालन गर्छु भने मैले भनेको छु। मित्र, परमप्रभु हाम्रो पनि भाग हुनुहुने कुरा कति सुन्दर छ। 62 पदमा भनिएको छ, तपाईँका धार्मिक इन्साफको कारण आधा रातमा तपाईँमा धन्यवाद चढाउन म उठ्नेछु। मित्र, उहाँको वचनको निम्ति मध्य रातमा तपाईँले कहिले परमेश्वरलाई धन्यवाद दिनुभएको छ? मित्र, आज राति उठ्नुहोस् र त्यो गर्नुहोस्। मित्र, त्यसपछि तेत शब्द अन्तर्गतका पदहरू हेर्नेछौ। पद 69 र 70मा भनिएको छ, अहंकारीहरूले मेरो विरूद्धमा झुटो कुरा कथेका छन्, मेरा पूरा हृदयले म तपाईँका आदेशहरू पालन गर्नेछु। तिनीहरूको हृदय बोसो जस्तो बाक्लो भएको छ, तर म त तपाईँका व्यवस्थामा प्रसन्न छु। बाइबलका आलोचकहरू निरन्तर सीमित आहार लिन आवश्यक छ, नत्र तिनीहरू हृदय रोगले मर्न सक्छन्। तिनीहरूको हृदयमा मुटुमा बोसो धेरै लागेर हामी परमेश्वरको वचनको निकटतामा रहन आवश्यक छ। यो हृदय कष्टको लागि ताजुब लाग्ने कुरा हो। त्यसपछि अर्को हिब्रू वर्णमालाको शब्द योद अन्तर्गतका पद देख्नेछौ। 73 पदमा भनिएको छ, तपाईँको हातले मलाई बनाएको रचेको छ। परमेश्वरले हामीलाई बनाउनु भयो, उहाँले हामीलाई कुन कुराको आवश्यक छ त्यसको ठिक ठिक रूपमा जान्नुहुन्छ। हाम्रो एक आधारभूत आवश्यकता हो उहाँको वचन, र त्यसैकै बारेमा यहाँ वचनका बोलिरहेका छन्। म निश्चित रूपमा यो कुरा जान्दछु कि तपाईँले आफैलाई उहाँ कहाँ र उहाँको वचन कहाँ लिन आवश्यक छ। उहाँले तपाईँलाई बनाउनु भयो र तपाईँको निम्ति कुन कुरा चाहिँ असल हो सो उहाँ जान्नुहुन्छ। त्यसपछि हामी हिब्रू वर्णमालाको अर्को शब्द काफ अन्तर्गतका पदबाट देख्नेछौ। तर यो भजनले खेदो सतावट गरिएका तर नत्यागिएका व्यक्तिको बारेमा बोल्छ। 83 पदमा भनिएको छ, 83मा, किनकि धुवामा रहेको छालाको भाँडा जस्तै म भएको छु, तापनि तपाईँका नियमहरू मैले बिर्सेको छैन। अमित्र, यस पदमा उल्लेखित धुवामा रहेको छालाको भाँडाले मध्य हाल्ने छालाको संकेत गर्दछ, जुन माथि आगोमा झुन्डाइन्छ र जुन कालो र चिराचिरा हुँदछ धुवाले गर्दाखेरि। ओ मित्र, कठोर तीव्र यातना कष्ट सहने व्यक्तिको यो कस्तो तस्वीर छ। तर उसलाई त्यागिएन, किनभने परमेश्वरको वचन उसको सहारा, उसको टेक थियो। यसपछि लामित अन्तर्गत पर्ने पदको देख्छौ। पद 89मा यस प्रकार लेखिएको छ, हे परमप्रभु, तपाईँको वचन सदा सर्वदा स्वर्गमा स्थिर रहेको छ। मैले यस पदबाट धेरै पल्ट प्रचार गरेको छु। भनिएको छ, हे परमप्रभु, तपाईँको वचन सदा सर्वदा स्वर्गमा स्थिर रहेको छ। उहाँको वचन स्वर्गीयमा छ, त्यहाँ नै वचनको खास अरिजिनल प्रतिलिपि छ, कपी छ। म त्यस प्रतिलिपिको पूर्ण मौखिक प्रेरणामा विश्वास गर्छु र अहिले मेरा हातहरूमा त्यसको असल प्रतिलिपि छ। वास्तवमा यो स्वर्गीयमा स्थिर रहेको छ। त्यसपछि मेम अन्तर्गत शब्दबाट देख्न गइरहेका छौ। 97 पदमा भनिएको छ, आहा तपाईँको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु, दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ। भजनकार परमेश्वरको वचनमा ध्यान मनन गर्थे किनभने उसले यसको प्रेम गर्थे। अनि 99 भनिएको छ, मेरा सबै गुरु भन्दा मेरो समझ ज्यादा छ किनकि मेरो ध्यान तपाईँका साक्षी वचनमा छ। मित्र, ती नम्र विश्वासीहरू जो ख्रिष्टको पाउमा बस्छन् तिनीहरू पीएचडी डीडी डिग्री हुने मानिसहरू भन्दा वचनमा धेरै कुशल हुन्छन्। त्यसपछि नुन अन्तर्गतको पद देख्छौ। सायद यहाँ भएको पद तपाईँले आफ्ना सारा जीवनमा या धेरै पल्ट सुन्नु भएको होला। 105 पदमा भनिएको छ, तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ। हामी हरेक परमेश्वरको वचन व्यक्तिगत रूपमा र व्यवहारिक रूपमा र आदतको रूपमा प्रयोग गर्नुपर्छ। जब हामी यो अन्धकारको विश्वमा भएर यात्रा गरिरहेका हुन्छौं, त्यसपछि हिब्रू वर्णमालाको साख्यम शब्द अन्तर्गतबाट देख्छौ। यस खण्डबाट पनि म खालि एउटा पद मात्र टिप्नेछु। 113 भनिएको छ, दोहोरो मन भएका मानिसहरूलाई म घृणा गर्दछु तर तपाईँको व्यवस्थासित म प्रेम राख्दछु। तपाईँ कति समय अखबार पत्र पत्रिका अन्य उपन्यासका पुस्तकहरू बाइबल पढ़ाईमा तपाईँले बिताउनुहुने समयको तुलनामा धेरै समय बिताउनुहुन्छ। परमेश्वर भजनकारद्वारा भनिरहनु भएको छ, उहाँले व्यर्थका विचारहरू घृणा गर्नुहुन्छ। यदि तपाईँले परमेश्वरको वचनमा समय बिताउनुहुन्छ भने त्यो दिन आउनेछ तपाईँ त्यस्ता मोज मजाका कुराहरूमा रूचि लिनुहुने छैन। यसपछि ऐन शब्द अन्तर्गतका पदबाट देख्छौ। पद 126 भनिएको छ, परमप्रभुले काम गर्नुहुने बेला भएको छ किनकि तिनीहरूले तपाईँको व्यवस्था भंग गरेका छन्। आज हाम्रो निम्ति प्रार्थना गर्ने असल प्रार्थना हो। म यो प्रार्थनाको प्रार्थना गर्छु, प्रभु संसारले तपाईँलाई बिर्सेका छन् र संसारले तपाईँको वचनका बिर्सेका छन्। आज यसलाई अरू कहाँ बाहिर लान सहायता गर्नुहोस् र तपाईँको वचनको संसारलाई सचेत बनाउन सकौं। त्यसपछि पी शब्द अन्तर्गत पदहरू देख्छौ। पद 129 भनिएको छ, तपाईँका साक्षी वचनहरू अचम्मका छन्, यसकारण मेरो हृदयले तिनलाई पालन गर्दछ। हा मित्र, उहाँका वचनहरू अचम्मका छन्। जहाँ अचम्मका प्रकाशहरू आज्ञाहरू र प्रतिज्ञाहरूले भरिएको छ। अनि 130 पदमा भनिएको छ, तपाईँको वचनको अर्थले ज्योति चम्काउँछ, त्यसले निर्बोध मानिसहरूलाई समझ दिन्छ। जबकि म पनि त्यस वर्गको मानिस भएकोले गर्दा, निर्बोध व्यक्ति भएकोले गर्दा म परमेश्वरको वचनको जान्न चाहन्छु। त्यसपछि 7 अन्तर्गतको पदबाट देख्छौ। पद 137 भनिएको छ, हे परमप्रभु, तपाईँ धार्मिक हुनुहुन्छ र तपाईँको न्याय वचनहरू ठिक ठिक छन्। हे परमप्रभु, तपाईँ धार्मिक हुनुहुन्छ, हामी त्यसको सत्यतामा आश्रित हुन सक्छौ। जब हामी हाम्रा कष्टहरू र संकष्टहरूको लागि कारणहरू देख्दैनौ मित्र, हामी यस निश्चित तथ्यमा पूर्ण आत्मविश्वासी बन्न सक्छौ कि परमेश्वर धर्मी हुनुहुन्छ र हामीसँग उहाँको व्यवहार पनि धार्मिक छन्। त्यसपछि हिब्रू वर्णमालाको अर्को शब्द कोप अन्तर्गतका पदहरू हेर्नेछौ। 145 र 146 भनिएको छ, आफ्नो पूरा हृदयले मैले तपाईँलाई पुकारेको छु, हे परम प्रभु मलाई जवाब दिनुहोस्, तपाईँका नियमहरू म पालन गर्नेछु, मैले तपाईँलाई पुकार गरेको छु, मेरो उद्धार गर्नुहोस् अनि म तपाईँका साक्षी वचनहरू पालन गर्नेछु। जब परमेश्वरले तपाईँलाई उद्धार गर्नुहुन्छ, उहाँले तपाईँलाई नयाँ आहारामा भोजनमा राख्न चाहनुहुन्छ, त्यो हो परमेश्वरको वचनको भोजन आहारा। त्यसपछि हामी हिब्रूको अर्को वर्णमालाको शब्द रेसु अन्तर्गतका पद देख्नेछौ। 154 भनिएको छ, मेरो मुद्दामा बहस गर्नुहोस् र मलाई मोलतिर छुटाउनुहोस्, तपाईँको वचन अनुसार मलाई जीवित राख्नुहोस्। भजनकार भनिरहेका छन्, तपाईँको वचन अनुसार मलाई जीवित राख्नुहोस्। मित्र, हामीलाई जीवित पार्ने चीज नै परमेश्वरको वचन हो। डेल मुडीले भनेथे, अर्को महान जागृति परमेश्वरको वचनको जागृति हुनेछ। म आशा गर्दछु कि त्यो सत्य हो र हामी बाइबलमा हरेक समय धेरै भन्दा धेरै रुचि देखिरहेका छौं। त्यसपछि हामी देख्नेछौ अर्को हिब्रू वर्णमाला सिन अन्तर्गतका पद, पद 161 भनिएको छ, राजाहरूले बिना कारण मेरो खेदो गरेका छन्, तर मेरो हृदयले त तपाईँका वचनहरूको डर मान्दछ। भजनकारसँग यो संसारका शासकहरूको लागि भन्दा धेरै परमेश्वरको वचनमा डर र आदर थियो। त्यसपछि अन्तिम हिब्रू वर्णमालाको अक्षर ताब अन्तर्गतका पद हेर्नेछौ, 176 पदमा भनिएको छ, हराएको भेडा जस्तै म बरालिएको छु, आफ्नो दासको खोजी गर्नुहोस् किनकि तपाईँका आज्ञाहरू म बिर्सन्न। जबसम्म परमेश्वरको वचन तपाईँको हृदयमा छ मित्र, जबसम्म तपाईँ भित्र परमेश्वर कहाँ आउने गहिरो लालसा र इच्छा छ, गोठाला तपाईँको खोजी रहेको छ, उसले तपाईलाई आफ्ना कानमा हालेर बथानमा ल्याउनुहुन्छ। मित्र, भजन 119 अति नै महिमित अध्याय हो, यसले परमेश्वरको वचनको महिमा गर्छ, प्रशंसा गर्छ, बढी बढाई गर्छ, जुन सम्पूर्ण स्वतन्त्रताको जग वा आदर हो र यसले उद्धारकर्ताको प्रकट गर्दछ। युहन्ना 8:36 पदमा भनिएको छ, यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय नै स्वतन्त्र हुनेछौ। ओ परमेश्वरको वचनले तपाईँको जीवनमा र हृदयमा कस्तो स्वतन्त्रता दिन्छ।
1: आजको दिनले हामीलाई एउटा एकदमै महत्वपूर्ण सत्य सिकाएको छ, आत्मिक रूपमा बलियो जीवन कुनै विशेष परिस्थितिले होइन तर परमेश्वरको वचनमा चाहिँ गहिरो रूपमा जरा गाडिएको जीवनले नै बिताउन सकिन्छ।
2: बिल्कुलै सत्य कुरा गर्नुभयो भाइ तपाईँले। भजन 119 लेखकले धन, सम्मान वा सफलतालाई आफ्नो सबैभन्दा ठूलो सम्पत्ति भनेका छैनन्। उनले परमेश्वरको वचनलाई आफ्नो आनन्द, आशा र जीवनको आधार बनाएका छन्।
1: हजुर, साँच्चै नै दाई। अनि अर्को कुरा नि दाई, परमेश्वरको वचन पढ्नु मात्र चाहिँ पर्याप्त छैन, त्यसलाई पालन गर्नु र त्यस अनुसार जीवन परिवर्तन गर्नु नै त्यसको वास्तविक उद्देश्य चाहिँ रहेछ। किनकि एउटा पदले विशेष छोयो मलाई, तपाईँको वचन मेरो पाउको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। यसको अर्थ परमेश्वरको वचनले हामी हरेकको जीवनमा चाहिँ सही दिशा देखाउनुहुन्छ।
2: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। प्रभु येशूले पनि आफ्नो वचन सुनेर पालना गर्ने मानिसलाई बलियो जगमा घर बनाउने बुद्धिमान मानिससँग तुलना गर्नुभएको छ। परमेश्वरको वचन जीवनमा लागू हुँदा नै यसको फल चाहिँ हामीले देख्नेछौ।
1: अनि दाई, आजको सन्देशले हामीलाई परमेश्वरको वचनलाई चाहिँ प्रेम गर्न, त्यसको अध्ययन गर्न, मनन गर्न र दैनिक जीवनमा पालन गर्न चाहिँ सिकाउँछ। जब हामी परमेश्वरको वचनलाई मनन गर्छौं तब हामी पापको कार्यहरूबाट चाहिँ सुरक्षित रहन सक्छौ।
2: हो भाइ, संसारका विचारहरू समयसँगै बदलिन्छन् तर परमेश्वरको वचन सधैँ सत्य र अटल रहन्छ। त्यसैले हाम्रो विश्वास परिवर्तनशील संसारमा होइन अपरिवर्तनीय परमेश्वरको वचनमा हुनुपर्छ। त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं कि हामी परमेश्वरको वचनका लागि समय निकालिरहेका छौं, कि उहाँको वचनले हाम्रो सोच, निर्णय र व्यवहारलाई मार्गदर्शन गरिरहेको छ। यदि छैन भने आजदेखि नै उहाँको वचनलाई आफ्नो जीवनको केन्द्र बनाऊ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707
3: This is LMWFM 89.6 MHz. 89.

0: Elimbu FM 89.6 MHz.
1: Enjoy with us.

0: मेरो बिहे हुँदैछ
1: यसपालि के भने
0: यसपालि टार्दिन म बिहे गर्छु
1: के रे
0: म ठिक भन्दैछु म तिमीसँग जिन्दगी बिताउन सक्दिन किनकि तिमीसँग भयो भने म पनि तिमी जस्तै काम नलाग्ने

0: இளம்பு பிரேக் டைம்.
1: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि.
2: हो र? होइन होला त्यस्तो त.
3: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
1: केही भएन मिस,
3: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
1: हुन्छ.
4: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
6: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि. भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने.
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु.
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ.
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ.
6: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ. बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु.
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ. जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो.
11: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं.
0: नेपाल सरकार विज्ञापन बोर्ड.
9: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर. तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु. न घर परिवारले न समाजले मलाई स्वीकार्छ. यही आश्रय मेरो जीवन हो. सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए.
12: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे. झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ. अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति. जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु. दिदी,
5: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्. कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो.
13: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000सम्म जरिवाना हुन सक्छ. वेश्यावृत्तिमा लगाउनेलाई

0: 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
2: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज।
6: बिहानदेखि साँझ दुनियाँ केटाहरूसँग चोक चोकमा बसेर मुख चोट्दै हिँड्दाखेरि मेरो नसै तर यो बच्चाको अगाडि आएर तेरो थुत्रो देखाउन लाज लागेन।
7: धुक्क कुकुर, बिहान उठेदेखि बेलुकासम्म कुकुरको मुख घिचेर हिँडेको छ, अझ घरमा आएर हल्ला गर्दो रहेछ। यो मेरो मात्रै बच्चा हो, तेरो होइन। तँलाई मतलब छैन, मलाई पनि छैन।
6: बढी बच्चा
7: त जस्तो जडेसँग मलाई बस्नु छैन।

0: मलाई माग्न घरमा अस्ट्रेलियन पियारोले केटा आएका छन्। म यो प्रेम सम्बन्धमा बस्न सक्दिन। इलम र ठेगान नभएको मान्छेसँग साइनो गाँसेर मेरो यो पुरै जीवन धारामा पार्नु छैन।
1: तोडेर जीवन फलिफा हुन्छ भने म के नै भन्न सक्छु।

सम्बन्ध सधैँ एकनाशको हुँदैन, उताप चढाव हुन्छ, धरार आउँछ, झगडा हुन्छ, गल्ती पनि हुन्छ। यदि सँगै जिन्दगी बिताउने सपना देखेकै हो भने एकअर्काको गल्ती स्वीकार्न पनि सक्नुपर्छ। तिमीले ठुलो गल्ती गर्यो हाम्रो प्रेम सम्बन्ध तोडेर, र मैले पनि एउटा सुन्दर गल्ती गरेँ। तिमी जस्तो अवसरवादीसँग चोखो माया लाएर अब यो गल्तीलाई सुधार्ने मसँग कुनै हिम्मत छैन र दोहोऱ्याउने पनि छैन।

0: wait just a minute. We will return back.
1: नमस्ते डाक्टर साहब.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ.
6: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्.
7: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
7: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु. हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
6: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ. तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ. तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्.
7: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको. यसो नगरौ न हजुर.
8: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ. 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ.
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ. बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ. बाल बालिकालाई श्रम होइन, शिक्षा दिऊ.
10: नेपाल सरकार, विज्ञापन बोर्ड.
11: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है.
12: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ. त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि.
11: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
12: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका. त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि.
13: नेपाल सरकार, विज्ञापन बोर्ड.
14: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त.
15: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर.
14: के रे, नानी त भर्खर 17 की लागि होइन र?
15: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे. त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं.
14: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन. छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त. हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ. उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ.
15: ए हो र.
13: नेपाल सरकार, विज्ञापन बोर्ड.
16: तपाई अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: तिमीले यो बच्चा स्वीकार्नै पर्छ। आखिर तिम्रै बच्चा त हो यो। बाउ बिनाको बच्चा लिएर म कसरी बाँचौ यो समाजमा?
1: एउटा कुरा मैले तिमीलाई कसरी भन्नु, बिहे भइसकेको थियो भने इट्स ओके, जबकि तिम्रो र मेरो प्रेम सम्बन्ध मेरो परिवार र समाजले स्वीकार्न सकेको छैन भने तिम्रो यो पेटमा भएको नाजायज बच्चा कसरी स्वीकार्छ?
0: प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भन्छन्, अनि त्यही प्रेमबाट जन्मिन आँटेको हाम्रो यो बच्चा कसरी नाजायज भयो?
1: चुप लाग्, अब यो भन्दा एक शब्द बोल्न नभयो।

morning check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। भोटेकोशीको बाढ़ीमा परेर मृत्यु भएका 389 जनाको शव फेला। अपर त्रिशुली हाइड्रो पार्कको सुरुङमा फँसेका 350 मजदूरको नेपाली सेनाद्वारा सकुशल उद्धार। भोटेकोशीको चिरमा खोला थुनेर बन्यो ठूलो ताल, पुनः बाढ़ीको सम्भावना। भोटेकोशीमा गत बुधबारको बाढ़ीको गति हालसम्मकै तीव्र, प्रति घण्टा 55 किलोमिटर। र अस्ट्रेलियामा डब एन टी20 सिरिज जारी, हैदराबादसँग नेपाल ए पराजित। लम्बु खबरको शुरूमा स्थानीय खबर। रसुवागढ़ी नाकास्थित भोटेकोशीमा आएको बाढ़ीपछि सिन्धुपाल्चोकका 224 व्यक्ति सम्पर्कविहीन बनेका छन्। बाढ़ीका कारण भोटेकोशी गाउँपालिकाका 65 जना, बाह्रविसे नगरपालिकाका 59 जना, बलेफी गाउँपालिकाका 29 जना सम्पर्कविहीन भएको सिन्धुपाल्चोकका प्रमुख जिल्लाधिकारी शशिधर घिमिरेले बताउनु भएको छ। त्यसै गरी जुगल गाउँपालिकाका 16 जना, चौतारा साँगाचोक गढी नगरपालिकाका 14 जना, बेलम्ची नगरपालिकाका 14 जना, सुनकोशी गाउँपालिकाका 14 जना, त्रिपुरा सुन्दरी गाउँपालिकाका 5, हेलम्बु गाउँपालिकाका 4 र लिसङको पाखर गाउँपालिकाका 3 जना पनि सम्पर्कविहीन बनेका छन्। सिन्धुपाल्चोकबाट कैलाश मानसरोवर जाने विदेशीका गाइड, भरिया, व्यापारी, गोसाईकुण्ड गएका तीर्थयात्री, हाइड्रो पावरमा काम गर्ने जनशक्ति र रसुवा भन्सार कार्यालय आसपास व्यापारी, काम गर्ने नागरिक सम्पर्कविहीन बनेको प्राप्त खबरमा जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ। मेलम्ची नगरपालिकाका जनप्रतिनिधि, निजामती कर्मचारी, स्वास्थ्य कर्मी, शिक्षक, विद्यालय कर्मचारी लगायत नागरिकसँग सम्बन्धित कर्मचारीको 3 दिन बराबरको तलब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख आयतमान तामाङले बताउनु भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 389 जना पुगेको छ। राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 17 जना, नुवाकोटमा 28 जना, धादिङमा 33 जना, चितवनमा 137 जना, गोर्खामा 32 जना, तनहुँमा 28 जना, नवलपरासी पूर्वमा 87 जना र नवलपरासी पश्चिममा 27 जनाको सफेला परेको हो। अहिलेसम्म 1976 जनालाई हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ। अपर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 जना मजदूरलाई पनि स्थानीयलाई पनि नेपाली सेनाले उद्धार गरेको छ। रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण अप्पर त्रिशुली हाइड्रो पार्कको सुरुङभित्र फँसेका 350 मजदूर तथा स्थानीयलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ। प्रतिकूल मौसम र बाढ़ीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको जनाएको छ। सेनाले अझै पनि सोही टनेलमा फँसेका 100 जना भन्दा बढ़ीलाई सुरक्षित रूपमा बाहिर निकाल्न जुटिरहेको छ। सुरुङभित्रको जटिल र जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर 1 सेकेण्ड मुभमेन्ट टेक्टिकल हेडक्वार्टर त्रिशुलीबाट जमदार भक्तजन बस्नेतको कमाण्डमा रहेको सैन्य टोली अहरात्र खटिएको छ। यसै गरी बाढ़ीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलमा पुगेर सेनाले उद्धारलाई निरन्तरता दिएको छ। सेक्युरिटी धुन्चे ब्यारेक रसुवाबाट सहसेनानी अभिषेक शाहीको कमाण्डमा खटिएको टोलीले स्याप्रुवेशी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुवेशीका विभिन्न स्थानबाट थप 533 जना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ। उच्च साहस, तदारुकता र समर्पण प्रदर्शन गर्दै नेपाली सेनाले बिहिबार अबेरसम्म रसुवाका यी विभिन्न प्रभावित क्षेत्रबाट कुल 183 जना स्थानीय र मजदूरको उद्धार गरी ठूलो मानवीय क्षति हुनबाट जोगाएको जनाएको छ।
रसुवा स्थित भोटेकोशीमा थप बाढ़ीको जोखिम देखिएको भन्दै सरकारले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले हिजो सार्वजनिक गरेको विशेष सूचनामा चीनबाट प्राप्त पछिल्लो जानकारी अनुसार भू उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषणबाट बुधबारको बाढ़ीको उद्गम स्थलमा नदी थुनेर ठूलो ताल बनेकाले भोटेकोशी नदीमा पुनः बाढ़ी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बाढ़ीले वितण्ड मचाएको भोटेकोशीको शिरमा खोला थुनेर 20 लाख घनमिटर पानीको तलाव बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। तालबाट पानी ओभरफ्लो भएर बग्न थाले पनि सो ताल पुनः फुट्न सक्ने उच्च जोखिम रहेको मन्त्रालयले जनाएको छ। यो ठाउँ नेपाल चीन सीमा नजिकको केरूङ काउन्ट्री स्थित छोचेन खोला र पुरेपु छाङपो नदीको उद्गम स्थल पर्छ, जुन रसुवागढ़ी नाकाबाट करिब 2.5 किलोमिटर माथि पर्दछ। यसै बीच प्राकृतिक विपत्तिका कारण रसुवाको गोसाईगुण्डा क्षेत्रमा रोकिएका तीर्थयात्री र पर्यटकलाई सुरक्षित रूपमा काठमाण्डौ फर्कनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सरकारले आग्रह गरेको छ। रसुवाको धुन्चेतर्फको नियमित पदमार्ग अहिले जोखिमपूर्ण र विपद प्रभावित क्षेत्रमा पर्ने भएकाले सुरक्षित मार्गको रूपमा नुवाकोटको समुद्रटार रूटलाई प्राथमिकता दिन सरकारले सुझाव दिएको छ। गोसाई कुण्डबाट काठमाण्डौ फर्कन चाहनेहरूले सूर्यकुण्डा पास हुँदै हाई क्याम फेदी तालु र सिसिपु हुँदै घ्याङ फेदी र समुद्रटारको बाटो प्रयोग गर्न सक्नेछन्। अहिलेका लागि यो मार्ग तुलनात्मक रूपमा सुरक्षित रहेको सरकारले जनाएको छ। सरकारले रसुवाको भोटेकोशी बाढ़ी पीड़ितहरूको राहत तथा पुनस्थापनाका लागि संघीय निजामती कर्मचारीहरूको 2 देखि 10 दिनसम्मको तलब कट्टा गरी प्रधानमन्त्री दैव प्रकोप उद्धार कोषमा करिब 36 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ। नुवाकोटको बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किए लगत्तै प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारमा मुख्य सचिव सहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपतकालीन बैठकबाट यस्तो निर्णय गरेको हो। कर्मचारीहरूको भदौ महिनाको तलबबाट श्रेणी विहीन कर्मचारीको 2 दिन, राजपत्र अनंकित कर्मचारीको 5 दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणीका कर्मचारीको 7 दिन तथा प्रथम र विशिष्ट श्रेणीका कर्मचारीको 10 दिन बराबरको पारिश्रमिक कटौती गर्ने निर्णय गरेको छ। विपद व्यवस्थापन कार्यालय चुस्त बनाउन कर्मचारीहरूलाई सार्वजनिक विदाका दिनमा समेत काममा खटाइने व्यवस्था मिलाएको छ। साथै विपदको अवस्थालाई ध्यानमा राखी अत्यावश्यक काम बाहेक कर्मचारीहरूको काज खटाउन र विदा स्वीकृत गर्न रोक लगाएको छ। प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन, घाइतेहरूको निशुल्क तथा प्रभावकारी उपचार गर्न र विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्याउन निर्देशन दिनुभएको छ। भोटेकोशीमा गत बुधबार बिहान आएको बाढ़ीको गति हालसम्मकै तीव्र रहेको विज्ञहरूले बताएका छन्। बुधबार बिहान 8:40 को समयमा रसुवाको टिमेरे बजार निमेश भरमै बगाएको बाढ़ीले नुवाकोट धादिङ हुँदै चितवनसम्म वितण्ड मचाएको थियो। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलविद दिनाकर कास्तका अनुसार तिब्बतबाट रसुवा आइपुग्दा बाढ़ीको गति यति तीव्र थियो कि छिनभरमै रसुवागढ़ी नाका ध्वस्त पार्यो। उहाँले भन्नुभयो रसुवागढ़ीबाट 13 किलोमिटर टाढा रहेको स्याप्रुबेसी जम्मा 15 मिनटमा बगायो। बुधबार रसुवाको टिमुरी र स्याप्रुबेसी बीचको बाढ़ीको गति झण्डै 15 मिटर प्रति सेकेण्ड मापन गरिएको मौसम विज्ञान विभागका कार्यस्थले बताउनु भएको छ। जबकि नदीमा बाढ़ीको गति 5 मिटर माथि हुनलाई नै ती अत्यन्तै खतरनाक मानिन्छ। नेपालमा यति तीव्र गतिको बहाव रेकर्ड अहिलेसम्म छैन। विनाशकारी बाढ़ीले मैलुङ, सल्लेटार, शान्ति बजार, पैरेबेसी, खाल्टी बस्ती, सोले, त्रिशुली बट्टार लगायतका नदी किनारका बस्ती बगायो र डुबायो। नुवाकोट हुँदै त्रिशुली नदीमा मिसिएको बाढ़ीले तुप्चे, ढुङ्गे, त्रिशुली बजार र बेनीघाट क्षेत्रसम्म ठूलो क्षति पुर्याएको छ। जस अनुसार स्याप्रुबेसीबाट 31 किलोमिटर दूरीमा रहेको बेत्रावती पुग्न बाढ़ीलाई मात्र 40 सेकेण्ड लागेको छ। बेत्रावतीबाट 47 किलोमिटर दूरीमा रहेको धादिङ फुर्के खोला पुगेपछि मात्र बाढ़ीको गति कम भएको उहाँको भनाइ छ। उहाँका अनुसार बुधबार बिहान 8:40 रसुवाको टिमुरे बजार बगाएको बाढ़ीले 3 घण्टामै 4 जिल्लाका नदी तटीय बस्ती उजाड बनाएको छ। भोटेकोशीको बाढ़ीले बगाएर नारायणी नदीमा पुर्याएको महिलाको शवबाट सुनको मुद्रा निकाल्ने 2 जनालाई प्रहरले पक्राउ गरेको छ। नदी किनारमा तैरिएको शवलाई सुनको मुद्रा
शवबाट सुनको मुद्रा निकाल्दै गरेको श्रव्य दृश्य सामग्री सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी गाउँपालिका एकका 25 वर्षीय मदन गुरूङ र सुनसरीको साँदा बेला नगरपालिका पाँचका 38 वर्षीय उमेश चौधरी पक्राउ परेका हुन्। प्रहरीले उनीहरूलाई भरतपुर महानगरपालिका एक पोखरा बस पार्क नजिकबाट पक्राउ गरेको हो। खबरमा अब विदेशको खबर। संयुक्त अरब इमिरेट्स यूएईले नेपालमा आएको विनाशकारी बाढ़ी र पहिरोबाट प्रभावित नागरिकका लागि 1 करोड़ अमेरिकी डलर बराबरको आपतकालीन मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनमा उक्त सहायता घोषणा गरिएको हो। बाढ़ी तथा पहिरोका कारण ठूलो जनधनको क्षति हुनका साथै धेरै नागरिक घाइते तथा बेपत्ता भएको अवस्थामा प्रभावित समुदायलाई तत्काल राहत प्राप्त गराउने उद्देश्यले सहायता प्रदान गर्न लागि यूएईले जनाएको छ। यसै गरी विनाशकारी बाढ़ी पहिरोमा परेकाहरूलाई राहत उपलब्ध गराउन अस्ट्रेलिया सरकारले नेपाललाई 50 लाख अस्ट्रेलियन डलर सहयोग गर्ने घोषणा गरेको छ। खबरमा अब खेलकुदको खबर। अस्ट्रेलियामा जारी टप एण्ड टी20 सिरिज अन्तर्गत हिजो भएको खेलमा नेपाल ए हैदराबाद किंग्समेन एकाडेमीसँग 31 रनले पराजित भएको छ। विजितका लागि पछ्याएको 198 रनको लक्ष्य नेपाल ए ले 19.2 ओभरमा सबै विकेट गुमाउँदै 100

0: कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 98493640667 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
1: New Arunico Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Arunico Hotel and Restaurant Private Limited. Chautara Sagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email: Hotel Arunico @gmail.com. Contact 011-620-326-9860-982293. New Arunico Hotel and Restaurant Private Limited, Chautara Sagar Sugani Nagarpalika 5, Sindhupalcho.
2: ओइले के पार ओइ मित्र, ये दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
3: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
4: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
3: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
2: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
3: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
5: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
6: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि, लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याकै मुनि।
5: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
7: 98-49-27-27।

0: चेली बुढा
1: त्यसो भए नखेल्न त जेलीसँग
0: नखेल्ने भए नखेल्ने यत्रै छ कि
1: ल म पनि उठे
0: अबदेखि फेरि चेस खेल्नु पर्यो भनेर नआउनु नि
1: होइन है चेस खेलेर को ठुलो मान्छे भएको छ र
0: त्यो त छैन
1: बम आखा
0: बम आखा सेम तामा बेलारी क्लाङबारी खाऊ
1: तागाई तागाई ना आखलाङ

0: இளம்பு பிரேக் டைம்.
1: मनसुन विशेष अफर सिपसिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि

0: पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस् सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
3: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,
4: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: This is LMWFM 89.6 MHz.

मुखलाको माई परेको जस्तो हुन्छ, सानो हुन्छ है, अहिले त दोहोहरू छु हरला।

0: wait. Just a minute. We will return back. Return back.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
3: बा
4: हजुर बुहारी
3: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
4: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि
5: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 98-493-40-667 र 98-188-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
6: एभा चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
7: ल्याउनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी
6: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-26-051 98-41-51-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै
8: LMBFM 89.6 MHz

तिम्रो काम मात्रै काम हो? भने त म बिजी थिएँ भनेर हौ छोडी, आई वाज बिजी मन. ल भयो नि त, सबै गर्दै मेरो भयो नि त.

0: and God.
1: मैले खासमा हाम्रो मुभिसिनको लागि मात्रै सरी भनेको थिएँ. आई जस्ट मिन इट जेन्युइनली. आई एम सो सरी. सायद गल्ती मेरै थियो होला. आई एम सो सरी फर दैट.
2: इट्स ओके.

0: Wait just a minute. We will return back.
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
4: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे। सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई, ए दाई, पख्नुस् त, पख्नुस्। के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए, के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सक्या होइन।
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर

0: हामीले नै माग गर्नुपर्छ क्या।
1: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
1: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न? नमस्कार उप प्रमुख ज्यू।
6: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उप प्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
6: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
7: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा 0 सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: Ladies and gentlemen, you are listening to Hello FM 89.6 MHz.
11: 89.6 MHz.
10: MHz.
12: हेर बहिनी, तैले हाम्रो समाज र जातको ख्याल गर्नु पर्दैन, त्यो गर्नलाई बिर्सिदे, त्यो जाँटो गइसक्यो,

0: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: मजै आइरहेको छैन. We need something different, yeah, different.
1: त्यही त, it's not vibing at all.
2: खै त सिङ्गर भाइ अहिलेसम्म आएन.
1: बल्ल आयो.
3: So sorry यार guys, traffic jammा पर्यो नि.
0: गीत लेख्यो त तिमीले हिजो?
3: लेखि नि, गीत मात्रै होइन मैले त भिडियोकै आइडिया बोकेर आएको छु. आई होप सबलाई मनपर्छ. टाइम छ नि होइन सुन्नलाई?
4: ल गाइस, इमेजिन एउटा सुन्दर गाउँ छ हिमालय हिमालको काखमा, र एक दिन त्यही गाउँको साँगुरो गोरेटो हुँदै म आफ्नै सुरमा हलिरहेको छु.
1: आफै बसेर हुन्छ त.
3: नाइस पोइन्ट. त्यसो भए तिनजना केटाहरू हुन्छन्,

0: हो सुल्टिनीहरू पट्टन त गफै दिएर त हो नि आजकल साँचो बोलेर कामै छैन ल अब घान्द्रुङ ठुलो
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
2: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
1: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
2: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
1: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
2: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
4: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: लगभग सबैजना आइसक्नु भयो आजको उडास्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
7: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
8: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
7: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
7: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
8: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
6: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
9: नेपाल सरकार विज्ञापन हो
10: हेर
11: त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
11: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
10: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
11: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
12: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
12: मानसिक समस्याबाट बच्ने उपायहरू
13: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
12: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
13: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
12: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
13: असल साथीहरूसँग मात्रै संगत गरौं।
12: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
13: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
12: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
14: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: खाना नखाएको दुई तिन दिन भइसक्यो।
1: त्यसको नौटङ्की कहिलेसम्म टिक्ला र साँटालाई मारेपछि सब ठिक हुन्छ।

0: हेलो, के छ हो छोरी दिदी?
1: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु
0: र आमा बाबालाई भनेर
1: यसपालि चाहिँ तिमीलाई बिहे गर्ने हो। फर्केर बस है त।

0: check is 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार। हिलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको ताजा समाचारमा स्वागत छ। म आइसिंह तामाङ। शुरू गरौं समाचारका मुख्य शीर्षकहरूबाट। इन्द्रावतीले भोटेको सिबाडी पीड़ितका लागि 10 लाख रूपियाँ एक दिनको पारिश्रमिक सहयोगको घोषणा। रसुवा बाढ़ीका कारण ज्यान गुमाउनेहरूको संख्या 469 पुग्यो, 977 जना बेपत्ता। भदौ 13 पछिको सबै परीक्षा स्थगित गर्न निर्देशन। बागमती प्रदेश सरकारको निर्णय अनुसार रसुवा र नुवाकोटको विपद कोषमा 2 करोड़ रकम। अन्तिम संस्कारका लागि 25,000 रूपियाँ दिइने। यूएईले नेपालका बाढ़ी पीड़ितहरूलाई 1.5 अर्ब आर्थिक सहयोग। अस्ट्रेलियाले पनि 50 लाख डलर सहायताको घोषणा। बाढ़ीको जोखिम बढ़ेपछि चीनले पनि फेरि रोक्यो स्थगित गर्यो उद्धारको अभियान। र अस्ट्रेलियामा टप एन टी ट्वेन्टी सिरिज जारी। हैदराबादसँग नेपाल ए पराजित। लम्बु खबरको शुरूमा स्थानीय खबर। रसुवा जिल्ला स्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित भएकाहरूका लागि इन्द्रावती गाउँपालिकाले 10 लाख रूपियाँ आर्थिक सहयोग गर्ने घोषणा गर्ने निर्णय गरिएको छ। गाउँपालिकाले बिहिबार 2083 भाद्र 11 गते एक प्रेस विज्ञप्ति जारी गर्दै 2083 भाद्र 10 गते भोटेकोसी नदीमा आएको बाढ़ीका कारण भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त सहयोगको घोषणा गरियो। विज्ञप्ति अनुसार गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट नगद रू 10 लाख रूपियाँ उपलब्ध गराइनेछ। यसका साथै इन्द्रावती गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक र विद्यालयका कर्मचारीहरूका तर्फबाट 1 दिनको पारिश्रमिक बराबरको रकम राहत कोषमा सहयोग गर्ने निर्णय गरिएको हो। विज्ञप्ति अनुसार बाढ़ीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारमा समावेदना समेत व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता नागरिकहरूको तत्काल खोजी र उद्धारका लागि सम्बन्धित पक्षसँग अनुरोध समेत गरिएको छ। जनै पूर्णिमाको अवसरमा दोलखा र रामेछापको सिमानामा अवस्थित प्रख्यात धार्मिक र पर्यटकीय स्थल पाँच पोखरी र जट्टा पोखरीमा आज भव्य मेला लागिरहेको छ। समुद्री सतहबाट 4,250 किलोमिटरको उचाइमा रहेको जट्टा पोखरी र 4,605 मिटरको उचाइमा रहेको पाँच पोखरीमा मेला भर्न र पूजा आराधनाका लागि केही दिनदेखि नै पर्यटक र दर्शनार्थीहरूको ठूलो लश्कर पुग्ने क्रम जारी नै थियो। सन्तान प्राप्ति र दीर्घायुको कामना गर्दै भक्तजनहरू कठिन पैदल यात्रा तय गरेर त्यहाँ जाने गरेका छन्। गोकुल गंगा गाउँपालिकाले बेस क्याम्पसम्म कच्ची सड़कको ट्र्याक खुलेपछि गाउँपालिकाको रनास्लु, शिवालय, गर्जाङ तथा दोलखाको जिरी माली हुँदै यात्रा गर्नेहरूका लागि थप सहज मिलेको छ। उच्च पहाड़ी हावापानी, जड़ीपुटी, त्यसै गरी झरणा र प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै दोलखा, रामेछाप, काठमाडौँ उपत्यकाका आसपासका जिल्लाहरू र छिमेकी मुलुक भारतको सिक्किमबाट समेत दर्शनार्थीहरू आज पोखरीमा परिसरमा झुमिएका छन् र यसै गरी सिन्धुपाल्चोक जिल्लाकै प्रसिद्ध धार्मिक स्थल तथा विश्वकै 9 अग्लो स्थानमा अवस्थित पाँच पोखरी 4,100 मिटरमा पनि आजै जनै पूर्णिमाको विशेष मेला लागिरहेको छ। इन्द्रावतीको उद्गम स्थल मानिने यस मन्दिर स्थानमा 1 दशकदेखि शुरू हुने धार्मिक अनुष्ठानसँगै आज जनै पूर्णिमाका दिन काठमाडौँ उपत्यकाका लागि र छिमेकी जिल्लाहरूबाट हजारौं भक्तजनहरूको घुइँचो लागिरहेको छ। लम्बो खबरमा अब राष्ट्रिय खबर। रसुवा विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेहरूको संख्या 469 जना पुगेको छ। गृह मन्त्रालयको विपद पूर्व तयारी तथा प्रतिकार्य शाखा एनयूसीएले आज बिहान 7:30 बजे सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनका अनुसार 977 जना बेपत्ता भएको छ। मन्त्रालयको अनुसार फेला परेका 469 जना मध्ये सबैभन्दा धेरै चितवनमा 178 जनाको शव फेला परेको छ। चितवनमा 178, नवलपरासीमा 110, गोर्खामा 44 जना विभिन्न मानव अंग सहित र नुवाकोटमा 37, धादिङमा 33, तनहुमा 28 जना, नवलपरासी पश्चिममा 27 जना, रसुवामा 12 जना रहेका छन्। विपदमा परि 73 जना घाइते भएका छन्, जसमध्ये रसुवामा मात्रै 43 जना घाइते भएका छन् भने हालसम्म 3,253 जनाको जीवितै उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ।
बागमती प्रदेश सरकारले रसुवा र नुवाकोटका विपद कोषमा 2 करोड़ अनुदान उपलब्ध गराउने भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय हेटौडाबाट एक विज्ञप्ति जारी गर्दै रसुवा प्रभावित र नुवाकोट जिल्ला विपद कोषमा तत्काल एक करोड़ रूपियाँ अनुदान उपलब्ध गराउने निर्णय भएको हो। बाढ़ीमा घरबार विहीन भएका व्यक्तिहरूका लागि अस्थायी बसोबास र खानपानको व्यवस्थापन गरिने बागमती प्रदेशका सचिव रामबाबु पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ। यसै गरी बागमती प्रदेश सरकारले बाढ़ीमा परिमृत्यु भएका व्यक्तिको अन्तिम संस्कारको लागि 25,000 रूपियाँ रकम उपलब्ध गराउनेछ भने बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका आसपासका क्षेत्रमा जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त समेत गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सबै तहका परीक्षा स्थगित गर्न विश्वविद्यालय तथा माताहातका निकायहरूलाई निर्देशन दिएको छ। प्राकृतिक विपदका कारण विद्यार्थी, अभिभावक र आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषय परिस्थितिलाई मध्यनजर गर्दै तत्कालका लागि सबै परीक्षा स्थगित गर्न शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले निर्देशन दिनुभएको हो। विभिन्न विश्वविद्यालयका सहकुलपति समेत रहनु भएका पोखरेलले विश्वविद्यालय ऐनले दिएको विशेष अधिकार प्रयोग गरेर यस्तो निर्देश दिनुभएको हो। भदौ 13 गते सञ्चालन हुने सबै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ भने भदौ 12 गतेका लागि निर्धारित परीक्षाहरूमा विभिन्न कारणले सहभागी हुन नसकेका विद्यार्थीहरूका लागि उपयुक्त समय परीक्षा संकलनको सञ्चालनको व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ। यसैगरी विपदबाट प्रभावित विद्यार्थी र अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्था मार्फत निरन्तर सम्पर्क, समन्वय र आवश्यक सहयोग र सहजीकरण गर्दै प्रभावित विद्यार्थी र आवश्यकता अनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्ने र विपदका कारण अध्ययनमा परेको असरलाई ध्यानमा राखी विद्यार्थीहरूको शैक्षिक निरन्तरता र सहजीकरणका लागि आवश्यक व्यवस्था गर्ने पनि गर्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ। युनाइटेड अरब इमिरेट्स यूएईले नेपालमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूलाई सहयोग गर्न 1 करोड़ अमेरिकी डलर 1,52 करोड़ रूपियाँ नेपाली सहयोग गर्ने घोषणा गरेको छ। यो सहयोग यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नायनको निर्देशनमा घोषणा भएको छ। सहायता यूएई सहायता एजेन्सी मार्फत गरिने जनाएको छ। यूएई सहायता एजेन्सीहरूका टोलीहरू हाल सम्बन्धित स्थानीय अधिकारीहरू र अन्तर्राष्ट्रिय संस्थाहरूसँग काम गरिरहेका छन्। यसै गरी बाढ़ी पहिरोबाट प्रभावितका लागि अस्ट्रेलिया सरकारले पनि 50 लाख अस्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ र अस्ट्रेलिया सरकारले शुक्रबार विज्ञप्ति जारी गर्दै बाढ़ी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत पुनर्स्थापनाका लागि सहयोग उपलब्ध गराउने निर्णय गरिएको हो। यसै गरी अस्ट्रेलिया सरकारका अनुसार बाढ़ीमा कम्तीमा 69 जना अस्ट्रेलियाली नागरिक पनि बेपत्ता भएको रिपोर्ट प्राप्त भएको छ र अस्ट्रेलियाले घोषणा गरेको 50 लाख डलर सहायता स्थापित साझेदार संस्था मार्फत खाद्यान्न, आपतकालीन आश्रय, खानेपानी र सरसफाई लगायतका आवश्यक सेवामा खर्च गरिने जनाएको छ। सड़क र पुलहरू क्षति भएकाले धेरै समुदाय अझै बाहिरी सड़कबाट सम्पर्कमा अलग रहेको र त्यहाँ पुग्न कठिन भइरहेको बेला अस्ट्रेलियाले तत्काल मानवीय सहायता आवश्यक रहेको पनि बताएका छन्। रसुवाको भोटेकोशी बाढ़ीपछि उद्धार र राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकारले 13,295 जना सुरक्षाकर्मी, 15 हेलिकप्टर तथा विभिन्न निकायका विषयगत आपतकालीन समन्वय टोली परिचालन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरणका व्यवस्थापनका अनुसार आज बिहान 8:30 बजेसम्मको विवरण अनुसार सार्वजनिक गर्दै प्रभावित क्षेत्रमा खोज, उद्धार, शिव संचार र विद्युत पुनर्स्थापनको सड़क सञ्चालन, राहत वितरण, अन्तर्राष्ट्रिय सहायताका लागि 12 विषयगत आपतकालीन समन्वय टोली पनि परिचालन गरिएको छ। लम्बु खबरमा अब विदेशको खबर। पहिरोको कारण बनेको तालबाट थप बाढ़ीको जोखिम बनेपछि चीनले तिब्बतमा जारी उद्धार अभियान स्थगित गरेको छ। अल जजिराले चिनिया राज्य सञ्चालित प्रकारहरूलाई उद्धृत गर्दै चीन सरकारको उद्धार टोलीलाई घटनास्थलबाट 1 किलोमिटर टाढा रहन हट्नका लागि आदेश दिइसकेको छ। विनाशकारी पहिरोबाट तिब्बतको क्षेत्र अझै पनि सयौं मानिसहरू बेपत्ता भएका छन्। चीनले तिब्बतमा पुनः बाढ़ी आउन सकिने जोखिम रहेको भन्दै आज उद्धार कार्य स्थगित गरिसकेको छ। तिब्बतमा गएको विनाशकारीका पहिरो 2 दिनपछि पनि फेरि सयौं मानिसहरू बेपत्ता भएको अवस्थामा राज्य नियन्त्रित संचार माध्यमले सो जानकारी गराइसकेका छन्।
लम्बु खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप एन्टी ट्वेन्टी सिरिज अन्तर्गत हिजो भएको खेलमा नेपाल ए हैदराबाद किङ्स सिमिन एकेडेमीसँग 31 रनले पराजित भएको छ। जितका लागि पछाएको 198 रनको लक्ष्य नेपालले एले 19.2 ओभरमा सबै विकेट गुमाउँदै 166 रन बनाउन सक्यो। नेपालका लागि कुशल भुर्तेलले 66 रन बनाएको छ भने हैदराबादका लागि स्कट कुगेलेन र उस्मा मिरेले 3-3 विकेट लिएर जित हात पारिएको हो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। इन्द्रावतीले भोटेको सिबाडी प्रभावितका लागि 10 लाख रूपियाँ एक दिनको पारिश्रमिक सहयोगको गर्ने। रसुवा बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 469 पुग्यो। 977 जना अझै बेपत्ता। भदौ 13 पछिको सबै परीक्षा स्थगित गर्न निर्देशन। बागमती प्रदेश सरकारको निर्णय। रसुवा र नुवाकोटको विपद कोषमा 2 करोड़ रूपियाँ दिने। अन्तिम संस्कारका लागि 25,000। यूईले नेपालका पीड़ितहरूलाई 1.5 अर्ब आर्थिक सहयोग। अस्ट्रेलियाले पनि 50 लाख डलर सहायताको घोषणा। बाढ़ीको जोखिम बढ़ेपछि चीनले स्थगित गर्यो उद्धारको अभियान। अस्ट्रेलियामा थप एन्टी ट्वेन्टी सिरिज जारी। हैदराबादसँग नेपाल ए पराजित। मध्याह 12 बजेको समाचार सक्यो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् नमस्कार।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,
4: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा

0: இளம்பூர் பிரேக் டைம்.
1: एवा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यास्त सुनसारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-51 9141-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: ए मित्र, यो रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
1: मित्र, छास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
0: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यहाँले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
2: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
2: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 98-49-29-13-27।
5: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल्चोक।
6: हाम्रा सेवाहरू:
7: स्टेशनरीका सम्पूर्ण सामानहरू,
6: फोटोकपी प्रिन्ट,
7: कलर प्रिन्ट,
6: पीवीसी आईडी कार्ड,
7: सबै प्रकारका खेलकुद सामग्रीहरू,
6: सबै तहको तथा विभिन्न पुस्तकहरू,
7: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
6: ट्रफी,
7: मायाको चिनो,
6: मेडल,
7: फ्रेम,
6: जर्सी सेटहरू तथा प्रिन्ट,
7: सब्लिमेसन प्रिन्ट,
6: जर्सी प्रिन्ट,
7: कस्टमाइज कप प्रिन्ट,
6: मेडल फोटो प्रिन्ट।
7: प्रोप्राइटर
6: प्रकाश श्रेष्ठ,
7: सेवा स्टेशनरी एन्ड सप्लायर्स। सप्लायर्स
6: कन्ट्याक्ट नम्बर 9841924274।
8: अरुलीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugation. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Chugri Nagar Palika 5, Sindhupalso. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Chugri Nagar Palika 5, Sindhupalso.
9: Listening to Hello FM 89.6 megahertz.

अनुजी, हजुरको बिजनेस लस भएदेखि हजुरले आफ्नो प्रपर्टी बेच्नको लागि टेन्डर आह्वान जुन गर्नुभएको थियो यसको आज हामी ओपनिङ गर्दैछौ। आफ्टर ओपनिङ दिस टेन्डर एभ्री वन नोज द्याट हाइएस्ट पेमेन्ट हेज बिन डन बाई युनिक वाइल्ड लाइफ रिसोर्ट, सो द प्रपर्टी विल बी ह्यान्ड ओभर टु युनिक वाइल्ड लाइफ रिसोर्ट एन्ड कंग्रेस टु इन्टायर टिम अन टुडे टेन्डर ओपनिङ प्रोग्राम। All the property will be handed over to him. And I say everyone, sorry. Law. Yes, I'm going to say, Roy, Tapaiko property, Garbaik, Azuko Dindeki, Wakonsa.

हेलो म्याम, नमस्ते। म अनुजीको वकिल बोल्दैछु। उहाँले आफ्नो नाममा रहेको प्रपर्टी हजुरको नाममा हक दाबी गरिदिनु भएको, त्यो चाहिँ पारित भएको छ।

0: Time check. It's 2 PM.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलरका पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
5: के हुनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
4: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखारत्न साक्य ज्यासल सुनसादी पसल छँदैछ नि।
6: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51, 9841-5764। चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिस नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-6204-42 98-41-43-49-72 98-512-00-642
2: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 MHz।
3: झमक झलक

0: Wait, just a minute. We will return back. Return back.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
3: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: सेवा बुक स्टोर, चौतारा 5, सिन्धुपाल्चोक।
3: हाम्रा सेवाहरू:
2: स्टेशनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
2: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
2: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
2: मायाको चिनो,
3: मेडल,
2: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
2: कस्टमाइज कप प्रिन्ट,
3: मेटल फोटो प्रिन्ट,
2: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
3: कन्ट्याक्ट नम्बर 9841924274।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य। आत्मनिर्भर बनौ।
4: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
5: Lumbu FM 89.6 MHz.

0: मलयाली क्रिश्चियन है वो। जैसी
1: इलम्बू ब्रेक टाइम।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षकको आत्मनिर्भर बनाऊ।
3: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।

0: है मित्र, यो रुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र।
1: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98 49 29 13 27।
6: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल चोक।
7: हाम्रा सेवाहरू
8: स्टेशनरीका सम्पूर्ण सामानहरू,
7: फोटोकपी प्रिन्ट,
8: कलर प्रिन्ट,
7: पीवीसी आईडी कार्ड,
8: सबै प्रकारका खेलकुद सामग्रीहरू,
7: सबै तहको तथा विभिन्न पुस्तकहरू,
8: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
7: ट्रफी,
8: मायाको चिनो,
7: मेडल,
8: फ्रेम,
7: जर्सी सेटहरू तथा प्रिन्ट,
8: सब्लिमेसन प्रिन्ट,
7: जर्सी प्रिन्ट,
8: कस्टमाइज कप प्रिन्ट,
7: मेटल फोटो प्रिन्ट।
8: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ,
8: सेवा स्टेशनरी एन्ड सप्लायर्स। सप्लायर्स
7: कन्ट्याक्ट नम्बर 9841924274।
9: This is your radio. This is LMFM 89.6 MHz. 89.6.

0: are in check. It's 3 p.m.
1: अहिले दिउँसोको 3 बजेको छ।

0: म तिमीले साँच्चै माया गर्छु।
1: कतिजनालाई भनिसक्यो एउटै डायलग?
0: विद्या नाच, म तिमीलाई साँच्चै माया गर्छु।
1: विद्या त हुनु पर्यो नि नाच्नलाई।

0: म तिमीले साँच्चै कि माया गर्छु
1: कतिजनालाई भनिसक्यो एउटै डायलग
0: विद्या नाच म तिमीलाई साँच्चै माया गर्छु
1: विद्या त हुनु पर्यो नि नाच्नलाई

0: Time check. It's 4 p.m.
1: अहिले अपराह्नको 4 बजेको छ।

0: Manaslu World College, a home for future leaders. Sabah Hill, Kathmandu.
1: यही फागुन 14 गते महाशिवरात्रि को दिन तपाईहरुको नजिकको सिनेमा घरमा नेपाली कथानक चलचित्र लास्ट शरणम

0: मलाई तिम्रो माया नभएको होइन।
1: हो, मलाई तिम्रो माया नभएको होइन। माया त गाढा छ, तर यसमा व्यर्थै भयो पिरती। के छेकिन्थ्यो सूर्यलाई हातैले, गर्नु गरे जाँदैले, गर्नु गरे जाँदैले।

तिमीहरूको यस्तो शिक्षा व्यवहारको कारणले यो समाजले तिमीहरूलाई तल्लो रातमा राखेको बुझे तैले र तिमीहरू कहिले पनि यो समाजको बराबरीमा आउन सक्दैनौ।

0: देशको सबैभन्दा विकसित ठाउँ। त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि पोक्सीको आरोपमा सबैको सामु कु खुवाएछ।
1: हामी दलित त मुठीका माखा नहौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: Action! तपाईँ यहाँ एंगेजमेन्ट गर्दै हुनुहुन्छ, तपाईँको एंगेजमेन्टको यो खबर सुनेर तपाईँको एक्स मुटुमा आक्रमण भएर परमधाम गयो।
1: कुन चाहिँ एक्स?

0: गाली गर्नु सामाजिक अपराध हो। म फेरि मरि
1: रमाइलो।

0: Please like, share, subscribe, please.
1: Elambu Break Time.
2: ओइले के पारो ओइ मित्र, यो रुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
3: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
4: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
3: अबै किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
2: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
3: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
5: हजुर, यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
1: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
5: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 9849913 27।
7: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
1: हाम्रा सेवाहरू
7: स्टेशनरीका सम्पूर्ण सामानहरू,
1: फोटोकपी प्रिन्ट,
7: कलर प्रिन्ट,
1: पीवीसी आईडी कार्ड,
7: सबै प्रकारका खेलकुद सामग्रीहरू,
1: सबै तहको तथा विभिन्न पुस्तकहरू,
7: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
1: ट्रफी,
7: मायाको चिनो,
1: मेडल,
7: फ्रेम,
1: जर्सी सेटहरू तथा प्रिन्ट,
7: सब्लिमेसन प्रिन्ट,
1: जर्सी प्रिन्ट,
7: कस्टमाइज कप प्रिन्ट,
1: मेटल फोटो प्रिन्ट,
7: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ,
7: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
1: कन्ट्याक्ट नम्बर 9841924274।
8: बा
9: हजुर बुहारी,
8: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
9: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
10: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
11: New Arunico Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagat Sukhgadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Arunico Hotel and Restaurant Private Limited. Chautara Shagat Sukhgadi Nagarpalika 5 Sindhupalcho. Email Hotel Arunico @gmail.com. Contact 011-620-326-9860-982293. New Arunico Hotel and Restaurant Private Limited, Chautara Shankar Subhari Nagarpalika 5, Sindhupalchok.
2: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस

0: गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
0: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईंलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
0: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
0: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
3: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य, आत्मनिर्भर बनाऊ।
3: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
3: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
3: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 9141057105।
4: हेलम्बु FM 89.6 MHz।

0: गायो, तिमलाई टाउको मलाई बुट्छ बराबरी भयो, तिल आएर लग्यो।
1: नानी एन्ड बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै गर्दै लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: Wait just a minute. We will return back.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
3: बा
4: हजुर बुहारी
3: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
4: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि
5: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 98-493-40-667 र 98-188-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेज
6: New Arunico Hotel and Restaurant Private Limited Restaurant Private Limited Chautara Sagatsu Gadi Nagarpalika 5 Sindhupalcho Our services Deluxe room with AC Hot and cold water LED TV Seminar hall Restaurant and bar Free Wi-Fi Parking area Familiar and joyful environment Customer satisfaction is our conjugance New Arunico Hotel and Restaurant Private Limited Chautara Sagatsu Gadi Nagarpalika 5 Sindhupalcho Email Hotel Arunico @gmail.com Contact 011-620-326-9860-982293 New Arunico Hotel and Restaurant Private Limited Chautara Sagar Sugadi Nagarpalika 5 Sindhupalcho
7: Eva Chautara Bazar aunu bhayo cha Aghi dekhi tapai eta uta gardai khojdai hununcha Haina ke ko khoji ma hununcha ba
8: Kyaunu nani छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी
7: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेठा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-67-84 चौतारोको पुरानो बजार कृष्ण मन्दिर सँगै
9: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफएम 89.6 मेगाहर्ज।

0: time check. It's 6 p.m.
1: अहिले साँझको 6 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

माई सिंह तामाङ शुरू गरौं समाचारका मुख्य मुख्य शीर्षकहरूबाट। सिन्धुपाल्चोकको काभ्रे र दोलखाको 17 घाइतेको काठमाडौँमा उपचार हुँदै रसुवा भोटेको सिबारीमा हालसम्म 547 जनाको मृत्यु। प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब उद्धार कोषमा जम्मा गर्ने। रसुवामा बाढ़ी पीड़ितका लागि नेकपा एमालेका दुई प्रदेश कमिटिले 20 लाख रूपियाँ सहयोग गर्ने। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,91,00,00,000 संकल सहयोग संकलन। तालको आपतकालीन मूल्यांकन गर्न चिनिय विज्ञ टोली घटनास्थलमा पुग्यो। र अस्ट्रेलियामा टप एण्ड टी20 सीरिज जारी, टू हैदराबाद संघ नेपाल ए पराजित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। रसुवाको भटेको सिबारीमा परिघाइते भएका 105 जनाको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइते भएका 105 जना मध्ये सिन्धुपाल्चोकको दोलखा र काभ्रे पलाञ्चोकका गरी कुल 17 जना घाइते भएको पनि काठमाडौँमा उपचार भइरहेको छ र जसको अनुसार सिन्धुपाल्चोकको सबैभन्दा बढ़ी 13 जना रहेका छन्। दोलखा र काभ्रे पलाञ्चोकका दुई दुई जना रहेको छ भने घाइते हुनेमा सिन्धुपाल्चोकको भटेकोशी गाउँपालिका 5 निमदोर्जी शेर्पा, इन्द्रावती गाउँपालिका 5 रसुवा गोसाईकुण्ड गाउँपालिका 3 बस्दै आएका कमल बहादुर खरेल रहेका छन् र उनीहरू दुवैजना उपचारपछि डिस्चार्ज भइसकेको छ र इन्द्रावती गाउँपालिका 3 घर भई हाल रसुवाको गोसाईकुण्ड गाउँपालिका 2 बस्दै आएका बैंक कर्मचारी वासुदेव आचार्य, बलेफी गाउँपालिका 4 सुभाष खड्का, बारबिसी नगरपालिका 5 अशोक श्रेष्ठ र सिन्धुपाल्चोकका निम दोर्जी शेर्पा रहेका छन्। यसै गरी बारबिसी नगरपालिका 8 छेसाङ तामाङ, सोही स्थानका सोमे तामाङ र चिनलाल तामाङ अस्पतालमा उपचार भइरहेको छ। सिन्धुपाल्चोकको बारबिसी नगरपालिका 8 रोशन तामाङ, बारबिसी नगरपालिका 3 सन्दीप बस्नेत, बारबिसी नगरपालिका 3 सुजन श्रेष्ठ र बारबिसी नगरपालिका 5 रूपक रोका सोही स्थानका सुजन बस्नेत भने उपचारपछि डिस्चार्ज भइसकेका छन्। खबरमा राष्ट्रिय खबर। नेपाल प्रहरीले शुक्रबार आज अपरान्ह 3 बजेसम्मको 547 जनाको मृत्यु भएको जानकारी दिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको अनुसार रसुवामा 13 जना, धादिङमा 40, गोर्खामा 44, नवलपरासीमा 134, नुवाकोटमा 37 जना, चितवनमा 221 जना, तनहुमा 29 र नवलपरासी पश्चिममा 28 जनाको शव फेला परेको हो। बाढ़ी प्रभावित क्षेत्रमा खोज र उद्धार कार्यका लागि 4,473 जना नेपाल प्रहरी परिचालन गरिएको छ। हालसम्म सम्पर्कविहीन रहेका 28 जना प्रहरी कर्मचारी मध्ये 1 प्रहरी मृत फेला परेका छन् र घाइते तथा उद्धारको लागि संख्या 1,473 रहेको छ। काठमाडौँ उपत्यकाको विभिन्न अस्पतालको रूपमा उपचाररत र डिस्चार्ज भएका व्यक्तिहरूको संख्या पनि 94 पुगेका छन्। प्रधानमन्त्री सहित मन्त्रीहरूले 1 महिनाको तलब र पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने भएको छ। मन्त्री परिषदको बैठकले भदौ 10 नेपाल चीन सीमा रसुवागढ़ी एवं भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री लगायतका मन्त्री परिषदका सम्पूर्ण सदस्यको 1 महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको हो। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि 1 महिनाको पारिश्रमिक बाढ़ी पीड़ितका लागि दिने घोषणा गरेका थिए र बैठकले गत बुधबार नेपाल चीन सीमा रसुवागढ़ी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढ़ीबाट प्रभावित जिल्लाका क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत र पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयहरूलाई निर्देशन दिने निर्णय गरिएको छ। साथै बैंकले भारतसँग G2G खरिद माध्यमबाट 25,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय समेत गरिएको छ। रसुवामा आएको बाढ़ीबाट प्रभावित नागरिकहरूको राहत र पुनर्स्थापनाका लागि नेकपा एमाले 2 प्रदेश कमिटिद्वारा नेकपा प्रधानमन्त्री राहत कोषमा 20 लाख रूपियाँ सहयोग गर्ने घोषणा गरिएको छ। बागमती प्रदेश कमिटी र राजधानी प्रदेश कमिटिले बाढ़ी र विपदबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन 10-10 लाख रूपियाँको दरले कुल 20 लाख रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। बाढ़ीका कारण रसुवाका विभिन्न क्षेत्रमा जनधनको क्षति हुनका साथै सड़क, पुल, विद्युत र अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ। विपदबाट प्रभावित नागरिकहरूलाई तत्काल राहत उपलब्ध गराउन र आवश्यक उद्धार र पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट

0: भएको पनि जुटिरहेको छ। नेकपा एमालेको दुवै कमिटिले विपदको समयमा प्रभावित नागरिकहरूलाई सहयोग गर्नु राजनैतिक दल र सामाजिक संस्थाको साझ दायित्व भएको भन्दै राहत कोषमा एकबद्धता जनाएका छन्। प्रधानमन्त्री राहत कोष मार्फत संकलित रकम बाढ़ी प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाका लागि परिचालन गरिने अपेक्षा गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टा अवधिमा 1,91,00,000 रूपियाँ भन्दा बढ़ी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयले प्राप्त विवरण अनुसार बुधबार मध्याहदेखि बिहिबार राति 12 बजेसम्मको उक्त कोष रकममा जम्मा भएको छ। विभिन्न 10 वाणिज्य बैंकहरूमा रहेको खातामा 1,91,86,50,911 रूपियाँ दाताहरूले 36 घण्टा अवधिमा जम्मा गरेका छन्। बुधबार बिहान नेपाल चीन सीमा भएर बग्ने भोटे कोशी नदीमा भीषण बाढ़ी आएको ठूलो जनधनको क्षति गरेपछि सरकारले मन्त्री परिषदको बैठक बसे ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको थियो। त्यसपछि राहत कोषमा मनकारी व्यक्ति र संस्थाहरूको सहयोग जम्मा हुन थालेको छ। सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयसँग फोकल मन्त्रालयको रूपमा पनि तोकेको छ। अर्थमन्त्री डाक्टर सोनिम वागले संस्थागतको 1,00,00,000 रूपियाँ वा सोभन्दा माथिको सहयोग गर्ने दाताहरूको रकम आफै मार्फत स्वीकार गरिरहेका छन् र व्यक्तिगत नगद सहयोग रकम दाताहरूले मन्त्रालयमा आएर प्रदान गरिन सकिनेछ। त्यस सँगसँगै कोषमा बचत रकम 1,04,91,60,000 पुगेको छ र यसअघि कोषमा 2,70,25,09,759 रूपियाँ बचत भएको थियो र बिहिबार 6 घण्टा अवधिमा नेपालका निजी क्षेत्रका दाताहरू मन्त्रालयबाट 27,33,00,000 रूपियाँ सहयोग प्राप्त भएको थियो र सो सहायतामा रकमका विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम समावेश छैन। रसुवाको सदरमुकाम धुन्से सड़क सञ्जालसँग पुनः जोड़िएको छ। सड़क विभाग अनुसार वैकल्पिक बाटो काठमाडौँ बाटो धुन्चेसम्म 4 चक्के साना सवारी साधन जाने बाटो खुला भएको छ। विभाग अनुसार काठमाडौँ बाटो टोखा छहरे खड्गार पुल आप्रा त्यसै गरी नर्जा लच्याङ सर्थ श्रमथली पाटी खर्क हुँदै बोगटी टार कालिका स्थान हुँदै धुन्चे सड़क खण्ड 4 चक्के साना सवारी साधन सञ्चालन हुन शुरू गरिएको छ। सड़क खण्ड सुचारू भएसँगै त्यहाँको जनजीवन थप सहज बन्ने अपेक्षा गरिएको छ र यसले राहत र उद्धार कार्यलाई समेत सहज बनाउने विश्वास गरिएको छ। सामाजिक सञ्जाल टिकटक र फेसबुक मार्फत गरिएको स्वतन्त्र आह्वानपछि काठमाडौँको माइती घर मण्डलामा रसुवा बाढ़ी पीड़ितका लागि राहत सामग्री संकलन शुरू भएको छ। सामाजिक सञ्जालका मार्फत जानकारी पाएपछि दक्षिणकाली भक्तपुर भैंसीपाटी र काठमाडौँ भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट सर्वसाधारणहरू कपड़ा लत्त कपड़ा खाद्यान्न खानेपानी बिस्कुट लगायतका सामग्री लिएर यति बेला माइती घरमा पुग्न थालेको छ। स्वस्फूर्त रूपमा संकलन भइरहेको राहत सामग्री बाढ़ी प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ। सामाजिक सञ्जाल मार्फत गरिएको सानो आह्वानमा उल्लेख्य जनसहभागिता जुटेको आयोजकहरूले बताएका छन्। खबरमा अब विदेशको खबर। चिनिया विज्ञ टोली तालको आपतकालीन मूल्यांकन गर्न घटनास्थलमा पुगेको छ। उद्धार सहयोग टोली र विपद विशेषज्ञहरू दक्षिण पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाप्चे अन्तर्गत गियोरोङ जिल्लामा पुगेको अवरूद्ध ताल ब्यारिक लेक र आपतकालीन मूल्यांकन गर्न घटनास्थलमा पुगेको छ। चीनका विशेषज्ञ टोली स्थानीय समय अनुसार दिउँसो 2 बजे अवरूद्ध तालको बाँध विपरीत किनारमा पुगेको हो। तालले अहिले टोलीले घटनास्थलमा तालको अवस्था र सम्भावित जोखिमको निगरानी र मूल्यांकन गरिरहेको सीजीटीएनले जनाएको छ। आपतकालीन प्रतिकारका लागि वास्तविक समयको तथ्याङ्क संग्रहण गर्न ड्रोनबाट निगरानी र पानीको सतह मापन गर्ने सेन्सर पनि प्रयोग गरिएको छ। नेपाली फाइटर रविन्द्र ढाट रोड 2 AUFC का फाइनलमा प्रवेश गरेको छ। चीनको सांघाई स्थित अक्टोगनमा भएको नेपालका भएको खेलमा न्यूजील्याण्डका फाइटर काशिप माडकलाई हराउँदै फाइनलमा पुगेको छ। तीन राउण्डको खेलमा स्प्लिट सीजी डिसिजनको आधारमा ढाड विजय भएका हुन्। पहिलो जजले ढाडको पक्षमा 29-28 अङ्क थपेका दिए भने दोस्रो जजले कसिपको पक्षमा 29-28 दिएको थियो र तेस्रो जजले ढाडकै पक्षमा 29-28 अङ्क दिएपछि ढाड विजय भएका हुन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः पटक। सिन्धुपाल्चोकको काभ्रे र दोलखाको 17 जना घाइते, काठमाडौँमा उपचार हुँदै रसुवा भोटेको श्रीबाडीमा हालसम्म 547 जनाको मृत्यु। प्रधानमन्त्री र प्रधानमन्त्रीहरूको एक महिनाको तलब उद्धार कोषमा जम्मा गर्ने। रसुवामा बाढ़ी पीड़ितका लागि नेकपा एमालेका 2 प्रदेश कमिटिद्वारा 20 लाख रूपियाँ सहयोग गर्ने। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,91 करोड़ सहयोग संकलन। सालको आपतकालीन मूल्याङ्कन गर्न चिनिया विज्ञ टोली घटनास्थलमा पुग्यो। र काशीले हराउँदै रविन्द्र ढाट रोड टू यूएफसी को फाइनलमा प्रवेश। आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 को समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चो। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Shangasu Gurinagar Palika 5, Sindhupalso. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Kautara Shagas, Ugani Nagar Palika 5, in the past.
2: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
3: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
2: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
3: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
2: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
3: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
2: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
3: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
2: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
3: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
2: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
4: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
5: बा
6: हजुर बुहारी,
5: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, का जानी होला?
6: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिस को सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेन को पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि।
7: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9894340667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
8: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
9: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
8: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
10: LMB FM 89.6 MHz।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमाझ सदाथै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका यहाँहरू सम्पूर्ण श्रोतालाई ख्रीष्ट येशूको नाउँमा जयमसी तथा ख्रिष्टीय अभिवादन। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, कार्यक्रम जीवनको वचनमा हामी सदाझै आज पनि यहाँहरूको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर उपस्थित भइसकेका छौं। आज पनि म यहाँहरूको बीचमा धर्मशास्त्र बाइबलको पुस्तक एफिसीको पत्र अध्याय चारबाट यहाँहरूको बीचमा प्रचार गर्न गइरहेको छु। मलाई विश्वास छ तपाईँले मलाई शुरूबाट अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। शीर्षकमा लेखिएको छ, ख्रीष्टको शरीरमा एकता। यसकारण म प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। शरीर एउटै छ र पवित्र आत्मा एउटै हुनुहुन्छ। जसरी तिमीहरू बोलाइएदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ। एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा हामी सबैका एउटै परमेश्वर र पिता जो सबैमाथि, सबैका मध्य र सबैमा हुनुहुन्छ। तर ख्रीष्टको वरदानको नाप अनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ। यसकारण यसो भनिएको छ, उहाँ उच्चमा चढ़ी जानुहुँदा कैदलाई बन्दी बनाएर लानुभयो र मानिसहरूलाई वरदानहरू दिनुभयो। अब यो उच्चमा चढ़ी जानुभयो भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्वीको तल्लो भागमा ओर्लनु पनि भयो। उहाँ जो ओर्लनु भयो उहाँ नै सारा स्वर्गहरू भन्दा धेरै माथि चढ़ी जानुभयो, यस हेतुले कि समस्त थोकलाई उहाँले परिपूर्ण पार्न सकुन्। अनि उहाँका वरदानहरू चाहिँ यिनै थिए कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनुन्। ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित होउन्। जबसम्म हामी सबैले विश्वासको र परमेश्वरको पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौं, यसरी हामी छालले अघि पछि हुत्याइएका धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जाल झेल ध्रुतता र फट्याईले यताउता उडाइएका बालकहरू जस्ता नहौं। बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै अर्थात ख्रीष्टसम्मै बढ्दै जाउँ। जो शिर हुनुहुन्छ उहाँबाट नै सारा शरीर प्रत्येक जोड्नेद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठिक ठिक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदै जानेछ। आमेन। प्रिय श्रोता, यहाँहरूको बीचमा मैले धर्मशास्त्र बाइबलबाट एफिसीको अध्याय चारको एकदेखि मैले यहाँहरूको बीचमा सोह्र पदसम्म पाठ गरे। शीर्षकमा लेखिएको छ, ख्रीष्टको शरीरमा एकता। यो एकता भन्ने कुरा निकै महत्वपूर्ण र तपाईँ हाम्रो जीवनमा निकै आवश्यक कुरा हो। प्रियहरू, हुन त हामी येशूमा सबै एक हौ, यहाँ कोही पनि सानो ठूलो छैन। हामीले बाइबलको योभन्दा अगाडिको एपिसीको पुस्तकमा हामीले हेर्यौं कि यहाँ कुनै पनि किसिमको विभेद गर्नु हुँदैन, मण्डलीमा कुनै पनि किसिमको विभेद छैन। जो येशू ख्रीष्टमा आउँदछ ती सबै येशू ख्रीष्टमा सबै समान छन्, एक छन्। कुनै धनी गरीब छैन, कुनै यो जातको त्यो जातको, सानो मानिस ठूलो मानिस भन्ने यहाँ कुनै पनि किसिमको वर्गीकरण छैन भनेर पावलले एकदम स्पष्टसँग बताइसकेका छन्। त्यसकारण हामी मण्डली एकतामा रहनुपर्छ, विश्वासीहरू एकतामा रहनुपर्छ। प्रेमलाई बाइबलले अति महत्वको साथमा सिकाएको हामीले पाउँदछौ। तर हाम्रो जीवनमा कहिलेकाहीँ यस्तो अवस्था परिस्थिति आउन सक्छ कि प्रियहरू, मण्डली पनि मण्डली छुटिएर टुक्रिएर गएको हामीले घटना देखेका छौं। मानिस मानिसको मन मिलेको छैन, विश्वासमा सँगसँगै अगाडि बढेका सहयात्रीहरू पनि छुटिएर गएका छन्। एउटै परमेश्वरलाई विश्वास गरेको, एउटै परमेश्वर, एउटै पवित्र आत्मालाई ग्रहण गरेको, एउटै पवित्र आत्माको नाउँमा बप्तिस्मा लिएको भए पनि ती मानिसहरू छुट्टा छुट्टै यो सिद्धान्त, यो मूल्य मान्यता अथवा यो दृष्टिकोण भनेर आआफ्नै अडानहरू अघि सारेर मण्डलीहरू टुक्रिएको पनि हामीले देखेका छौं। विश्वासी विश्वासी बीचमा एकता नभएको हामीले भेटेका छौं। अन्य विविध कारणहरू छन् जसले मण्डलीमा एकता भन्दा पनि फूटहरू सृजना भएको हामीले देखेका छौं। त्यसकारण पावलले पनि यो एफिसीको मण्डलीमा त्यो खालको समस्या भएको कारणले गर्दा पावलले बताउँदैछन् कि ख्रीष्टको शरीरमा हामी सबै एक हुनुपर्दछ अथवा एकता हुनु आवश्यक छ। एकता किन महत्वपूर्ण छ भन्ने कुरा पनि हामी यहाँ हेर्दै जानेछौ। प्रियहरू, यहाँ पावलले भनिरहेका छन् कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। तपाईँ र म जब परमेश्वरलाई हामीले विश्वास गर्यौं, हामी हरेकलाई एउटा न एउटा बोलावट परमेश्वरले दिनुभएको छ। हो, कोही प्रचारक हुने बोलावट प्रभुले हामीलाई दिनुभएको छ, कोही चर्चको मण्डलीको सेवक हुने एउटा बोलावट परमेश्वरले दिनुभएको छ, कसैलाई शिक्षक हुने बोलावट परमेश्वरले दिनुभएको होला, कसैले एउटा साधारण रूपमा विश्वासी जीवन तर हाम्रो आफ्नो विभिन्न कामहरू, विभिन्न जेसुकै हामीले गर्छौं ती कुराहरूबाट परमेश्वरको महिमा हुने काम गर्नको लागि परमेश्वरले बोलावट तपाईँ र हामीलाई दिनुभएको छ। सोही बोलावट अनुसारको हाम्रो जीवनयापन चाहिँ हुनुपर्दछ भनेर पावलले यहाँ जोड़ दिएको पाउँदछौं। पद दुईमा यहाँ पावलले भन्दछन् कि सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। यहाँ पावलले भन्दछन् कि प्रेममा सहेर, यो सहनु पर्ने कुरा बाइबलमा बताइएको छ। कहिलेकाहीँ हामीमाथि कसैले अन्याय गर्यो भने हामी सहँदैनौ, कहिलेकाहीँ हामीमाथि कसैले अलिकति फरक दृष्टिकोण, फरक विचार राख्यो भने हामी त्यो मानिसलाई सहन सक्दैनौ। पावलको जीवनमा धेरै किसिमका कठिनाईहरू आएको थियो। उनले आफ्नो प्रचार यात्रामा धेरै किसिमका सतावटहरू भोगेका थिए, मानिसहरूबाट अपहेलना उनले सहेका थिए, तर पनि उनले भन्दछन् कि मैले मानिसहरूलाई सहेर ती परिस्थितिहरूको उनले सामना गरेर अगाडि बढ़िरहेको उनले आफ्नो गवाही दिएको हामीले पाएका छौं। त्यसकारण पावलले यहाँ भन्दछन् कि सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर। जब तपाईँ र हामीले कुनै व्यक्तिप्रति प्रेम गर्दछौं भने त्यसपछि तपाईँ हामी आपसे आप त्यो मानिसको व्यवहारहरू हामी सहेर अगाडि बढ्न सक्छौ। घर परिवारमा पनि त्यही हो। श्रीमान श्रीमती बीचमा यदि तपाईँ र हामी एक अर्कालाई प्रेम गर्दछौं, श्रीमान श्रीमतीमा त्यो एउटा प्रगाढ प्रेम छ भने एक अर्काका व्यवहारहरू हामी सहेर अगाडि बढ्छौं। एक अर्काका कुराहरू, राम्रो नराम्रो जस्तो व्यवहार भए पनि हामी त्यसलाई सहेर अगाडि बढ्दछौं। सहनशीलता भनेको आजको सबैभन्दा महत्वपूर्ण कुरा हो प्रियहरू। धेरै जस्तो परिवारहरू, धेरै जस्तो सम्बन्धहरू बिग्रिनुको कारण पनि हामीमा एउटा त प्रेम हुँदैन र अर्को भनेको हामीमा सहनशीलता हुँदैन। कुनै पनि व्यक्तिलाई सहनु निकै महत्वपूर्ण छ। सहनुको अर्थ उसले गरेका सबै नराम्रा नकारात्मक कामहरू सबै कुरालाई सहेरै मात्रै बस्ने भन्ने हुँदैन। तपाईँलाई थाहा छ, कहिलेकाहीँ रिसमा, आवेगमा आएर कुनै व्यक्तिले एउटा कुनै कुरा बोल्छ भने पछि त्यो व्यक्तिले आफैले त्यो कुरालाई रियलाइज गर्छ, त्यो कुरालाई मनन गर्छ। मैले त कति गलत गरेको रहेछु, मैले कति यो कुरा चाहिँ मैले गर्न नहुने रहेछ, आक्रोशमा आए भनेर पछि उसले त्यो पश्चाताप गरेको हामीले पाउँदछौं। त्यसकारण आज चाहिँ सम्बन्धहरूमा प्रेम हुनुपर्दछ र सहनशीलता हुनुपर्दछ। पावलले यही कुरा भन्दछन् कि नम्रतामा, धैर्यसाथ एक अर्कालाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। यो प्रयत्न आज तपाईँ र हामीले गर्न जरूरी छ। यदि यो कुरा हामीले गर्यौं भने प्रियहरू, हामीमा एकता आउँदछ, सम्बन्धहरू सुदृढ हुँदै जान्छन्, बलियो हुँदै जान्छन्। जब